0: त्यसपछि मात्रै रोका परिवारमा आशाको दियो बल्यो। सुशीला र उनका नवजात शिशु अझै अस्पतालमै छन्। दुवै शिशुको तौल निकै कम छ। सुशीलाको स्वास्थ्य अझै कमजोर रहेका कारण उनले नवजात शिशुलाई स्तनपान गराउन सकेकी छैनन्।
1: प्रधानमन्त्री वारेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत सम्वाद गर्नुभएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नै बोलाएर छलफल सम्वाद गर्दै आउनुभएको छ। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यवहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छ। छलफलहरूमा प्रधानमन्त्रीले व्यवसायीलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ।
0: कानूनी उल्झनमा एडभेन्चर टूरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। विश्वकै अग्लो हिम चुचुरो सगरमाथा प्रवेश गर्ने मध्य बाटोमा पर्छ नाम्चे बजार। समुद्री सतहबाट 3400 मिटर उचाइको नाम्चे बजार छेवैमा छ दूधकोशी नदी। यही नदीको पुरानो हिलारी पुलमा कुनै बेला थियो छेपाल दोर्जी शेर्पाको एभरेस्ट बन्जी। 2081 वैशाखमा खुम्बु पासाङ लामु गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति पाए लगत्तै दोर्जीले भारत र फ्रान्सबाट उच्चस्तरीय प्रविधि अनि सामान झिकाएर त्यो साहसिक यात्राको औपचारिक शुरूआत गरेका थिए। एभरेस्ट बन्जीमा 1,40,00,000 रूपियाँ लगानी भइसकेको थियो। अनुमति पाएको ठ्याक्कै एक वर्षपछि 2082 वैशाखमा बन्जी सञ्चालनमा आएको थियो। पदयात्री र हिमाल आरोहीले 145 फीट तल गर्जिरहेको दूधकोशीमाथि केही सेकेण्ड स्वतन्त्र र स्वच्छन्द सास फेरून् अनि रोमाञ्चक स्मृति साँची राखुन् भनी दोर्जीले बन्जी शुरू गरेका थिए। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा यस्ता कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या हुन थालेको छ। कानूनी उल्झनमा एडभेन्चर टूरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकले यो खबर छापेको हो।
1: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा 600 भन्दा बढ़ी दरबन्दी घटाउने सरकारको तयारी छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका 2-3 दिनभित्र टुंग्याउने गरी तयारी गरेको जनाइएको छ। हालसम्म संघीय मामिला महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय सूचना तथा संचार रक्षा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय ओएनएम गरेका छन् भने हाल सचिव पदको दरबन्दी 71 छन्। त्यसमध्ये मोटामोटी 10 संख्यामा दरबन्दी खटाउने तयारी गरिएको छ।
0: डुबेर मृत्यु हुनेमा बालबालिका धेरै शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ। वर्षायाममा नदी खोला पोखरी ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका छन्। नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने कतिपय घटना अन्य कारण अन्तर्गत प्रहरीसम्म नपुग्ने कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझ बढ़ी हुन सक्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक घण्टा करिब 30 डुबेर ज्यान गुमाउने गरेका छन् भने कुल डुबेर मृत्यु हुने मध्ये 24% 5 वर्ष मुनिका बालबालिका रहेका छनृ।

0: account open. Activate any karobar. Sajile sanga. Busy life easy. Banau day har ek din. Global Smart Plus Life ko besma banking.
1: ए भतिज त त एकाएक शाकाहारी भइसले कमजोर होलास है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर चार महिना यता पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख बनेको छ चालू आर्थिक वर्षको साउन एक गते यता देशका कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि नभएसँगै पशु सेवा विभागकै रोग नियन्त्रणको चरणमा पुगेको जनाएको छ पशु सेवा विभागका अनुसार हाल विभिन्न जिल्लाबाट शंकास्पद नमूना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला आउने क्रम जारी रहेको छ
7: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्केपछि 62 वर्षीय कोलम्बियन महिला बारम्बार आफ्नो सुटकेशतिर हेरिरहेकी थिइन् कहिले फोन गरे जस्तो गर्थिन् कहिले वरिपरि नजर दौड़ाउथिन् लागू औषध नियन्त्रण ब्यूरो एनसीबीका अधिकारीहरू केही परबाट उनको गतिविधि पछ्याइरहेका थिए जब उनी ठमेलको एक होटल पुगिन् भारतीय महिलासँग उनको भेट भयो लगत्तै प्रहरी उनीहरूको कोठामा पुग्यो सुटकेशको फल्स बटम खोलेर हेर्दा सिलिकनसँग मिसाएर पातलो कपड़ा जस्तो आकार दिइएको 4 किलो कोकिन फेला परेपछि कोलम्बियन महिला युनेत गार्जुन काई केडो र भारत मणिपुरकी 37 वर्षीय रेबिका पुले पक्राउ परेका छन्
6: काठमाण्डु उपत्यकामा हरियो तरकारीको मूल्य अत्याधिक बढ़ेको छ कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता 5 गुणासम्म प्रतिशतले बढ़ेको छ समितिका अनुसार यस अवधिमा सबैभन्दा धेरै तने बोडीको मूल्य बढ़ेको छ त्यसपछि तिते करेला भन्टा घिउ सिमी साग लगायतका मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य बढ़ेको छ
7: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड़ रूपियाँ खर्च भएको छ यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ
6: भीमाकाय पहिरोले अवरूद्ध बनेको कालीगण्डकी करिडोर सड़कको बागलुङ खण्ड एक सातापछि खुलेको छ दक्षिण बागलुङको जैमिनी नगरपालिका 8 सिस्ती स्थित भुवानी चौरी खोलामा पुल नजिकै खसेको पहिरोले उक्त खण्ड अवरूद्ध बनेको थियो
7: अब विदेशी मुद्रा सतहीको अनुमति पाएका ब्याङ्क मनी चेन्जर होटल एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सतही गर्न पाउने भएका छन् राष्ट्र ब्याङ्कले बिहिबार सूचना निकालेर यस्तो सुविधा दिएको हो
6: सम्झौता भएर पनि समयमै सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण कार्य यति बेला अन्तिम चरणमा पुगेका छन् 4 वर्ष अघि शुरू गरिएको निर्माण कार्यको भौतिक प्रगति गत कार्तिक महिनासम्म कमजोर थियो चितवनको सिसई बगेडी बालुवा क्षेत्रको 6 किलोमिटर तटबन्धन गत कार्तिक महिनासम्म 24% मात्र सम्पन्न भएको थियो सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै निर्माण कार्यको अवस्था 90% पुगेको छ
7: आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% धेरै रहेको भन्सार विभागले जनाएको छ गत वर्ष नेपालको कुल वैदेशिक व्यापार 20,81,15,00,000,000 रूपियाँ थियो
6: राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमाका लागि बागमती प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन गरिएको छ संघीय सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको आयोजना तथा बागमती प्रदेशको आयोजनामा शुक्रबार हेटौडामा आयोजित कार्यक्रममा प्रारम्भिक मसौदामाथि छलफल गरी प्रदेशका सरकारवालाबाट सुझाव संकलन गरिएको हो

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: टेसो खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। कक्रोच जनता पार्टी सीजेपीले भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। शुक्रबार केन्द्रीय मन्त्रीहरू जेपी नंगा र जितेन्द्र सिंहसँग भेटवार्तापछि सीजेपीका प्रवक्ता आशुतोष रानका र सौरभ दासले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका छनृ
4: अब खेल खबर। लगातार तेस्रो हार बेहोरेपछि नेपालको पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनशीपमा शीर्ष चार पुग्ने लक्ष्य कठिन भएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार नेपालले आयोजक राष्ट्र पाकिस्तानसँग 3-0 सोझो सेटमा नै पराजित भएपछि लगातार तेस्रो हार सामना गरेको हो। एफआईबीबीको विश्व वरियतामा पाकिस्तान नेपालभन्दा माथिल्लो टोली हो। पाकिस्तान 43 र नेपाल 93 स्थानमा छन्। यो नतिजापछि पाकिस्तानले 2 स्थान सुधार गर्दा नेपाल भने 6 स्थान तल झरेको छ। यस च्याम्पियनशीपमा कुल 6 राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। लीगमा शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउने प्रावधान छ। अब सेमी फाइनलमा पुग्ने नेपालले बाँकी 2 खेल जित्नै पर्ने दबावमा छ।
3: अब विचार विश्लेषण। रित्दै देश हराउँदै भविष्य शीर्षकमा नागरिक दैनिकमा सौभाग्यवालीको विचार छापिएको छ। आज गाउँका खेत बाँझिएका छन्, मेलापात गर्ने हातहरू हराएका छन्, साना बजारहरू सुनसान बन्दै गएका छन्। जहाँ उद्योगका चिम्नीहरू धुवा उडाउँथे त्यहाँ आज झार उम्रिएको छ। देशमै बसेर केही गर्छु भन्ने अठोट बोकेका गणेश नेपाली जस्ता युवाले आत्मदाह गर्नु परेको छ। जसको शक्ति उसकै भक्ति भन्ने विकृत संस्कृतिले भ्रष्टाचारलाई संस्थागत बनाइरहेको छ। गरीबले न्याय पाउन सकेका छैनन्। आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा पूरा गर्न सकिरहेका छैनन्। उत्पादनको अथाह सम्भावना भएको देश आयातमा निर्भर बन्दै गएको छ। यो केवल आर्थिक समस्या होइन, सामाजिक, नैतिक र राष्ट्रिय अस्तित्वसँग जोड़िएको संकट हो।
4: रैथाने जुम्ली मार्सी शीर्षकमा डाक्टर अनिल पोखरेलको विचार गोर्खापत्र दैनिकमा छ। जुम्ली मार्सी धान नेपालको कृषि इतिहास, संस्कृति र जैविक विविधताको महत्व बोकेको रैथाने धान हो। विश्वकै उच्च स्तरमा सफलतापूर्वक उत्पादन हुने यो धान स्वाद, पोषण, आर्थिक मूल्य तथा सांस्कृतिक महत्वका दृष्टिले अद्वितीय छ र नेपालको विशिष्ट कृषि उत्पादनका रूपमा स्थापित भएको छ। जुम्ली मार्सी ऐतिहासिक रैथाने धान हो। यो विश्वकै उच्च स्थानमा फल्छ। यसको सांस्कृतिक र सामाजिक महत्व पनि छ। यसले कर्णालीको अर्थतन्त्र सुदृढ बनाउँछ। यसको संरक्षण र बजारीकरण आवश्यक छ।
3: अवस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिखोला 105.4
1: बुटोल पावर कम्पनी लिमिटेडको सूचना आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिचेबल क्याश डिस्काउन्ट अनि अनबिचेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ 3 नेपानी। सम्पर्क मोबाइल 9846096248 र 9251120199।
2: रेडियो आदिखोला 105.4

0: नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहसमा हामी विशेष गरी विभिन्न विषयमा छलफल गर्ने गर्दछौ र नेपाली बहस डिजिटल प्लेटफर्ममा तपाईँहरूले सुनिराख्नु भएको छ, नेपाली नेटवर्क .com मार्फत संसारभर भने फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत पनि सुन्न सक्नुहुनेछ र युट्युबमा नेपाली नेटवर्क मार्फतै तपाईँ युट्युब च्यानलमा पनि हामीलाई प्रत्यक्ष रूपमा यतिखेर सुनिराख्नु भएको छ र देशभरका 350 बढी रेडियोमा र काठमाडौँमा रेडियो नारायण 99.1 मेगाहर्जमा पनि यतिखेर नेपाली बहस प्रसारण भइरहेको छ। नेपाली बहस विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ र विशेष गरी यतिखेर राजदूत नियुक्तिमा अन्यौल भइरहेको विषय बाहिर आएको छ। 103 खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने सरकारको योजना यतिखेर असफल भएको छ। नयाँ राजदूत छनौट प्रक्रियामा समय लम्बिएकै कारण सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका 6 देशका राजदूतको पदावधि समेत थप गरेको छ। राजदूत नियुक्तिमा यतिखेर अन्यौलता भएको विषयले पनि देशको हरेक क्षेत्रलाई प्रभाव पारेको छ, किनभने तत्कालीन समयमा सरकारले जसरी हरेक पदहरू राजनैतिक नियुक्तिहरू करिब करिब 1594 राजनीतिक नियुक्तिहरू सरकारले खारेज गर्यो, तर त्यो खारेज गरिसके पछाडि सरकारले जुन ढंगले काम गर्न सक्नुपर्ने हो, जुन ढंगले फास्ट ट्र्याकमा विभिन्न नियुक्तिहरू परिपूरण गर्न सक्नुपर्ने हो, त्यो गर्न नसकेको विषय यतिखेर आएको छ। आज हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ। सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले यतिखेर दबाब दिएको विषय पनि आएको छ। यो विषयमा पनि आज हामी बहस गर्दैछौ। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरीश सुयाल 3 जनालाई राजीनामा गर्न सरकारले दबाब दिएको विषय बाहिर आएको छ, यो खुलासा भएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरीश सुयालले राजीनामा दिन अस्वीकार गरे महाभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्टबाट प्राप्त भएको इन्डस्ट्री इन्टरनेशनल ह्युमन राइट्स वाच र आईसीजेले चाहिँ बताएको विषय चाहिँ यसतिर कान्तिपुर दैनिकले लिखित साथले हामी चर्चा गर्न चाहन्छौ। आजको नेपाली बहसमा न्यायाधीशहरूलाई दबाब यतिखेर सरकारले किन दिइरहेको छ, न्यायाधीशलाई सर्वोच्चका न्यायाधीशहरूलाई राजीनामा गर्न दबाब दिनुको कारण के हो, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ, छलफल गर्दैछौ, बहस गर्दैछौ। आदरणीय श्रोता, यतिखेर नेपाली बहसको विषय आज 15 वर्षमा पनि धेरै बबै डाइभर्सन अधुरै रहेको छ, धेरै बबै डाइभर्सन अझै पनि बन्न सकिरहेको छैन, किनभने यस्ता धेरै महत्वाकांक्षी आयोजनाहरू निर्माणाधीन अवस्थामा रहँदा रहँदै पनि निर्माण हुन नसक्दाखेरि देशको भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हुन सकिरहेको छैन। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, किनभने अहिले यतिखेर सरकार जब 2 बहुमत नजिकको सरकार आएको छ, यो सरकारलाई धेरै ठुलो म्यान्डेट यतिखेर जनताले दिएका छन्। हरेक क्षेत्र हरेक तहमा यो सरकारले मिलाएर जानुपर्ने एउटा बाध्यात्मक यतिखेर परिस्थिति सरकारले सबैलाई मिलाएर ल्याउन सक्छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। सरकार यतिखेर जनताको सरकार जसरी आएको छ, यसले सुकुम्बासी समस्या समाधानदेखि लिएर देशमा भएका बेरोजगारी अत्याचार व्यक्तिहरूलाई काबुमा ल्याउन सक्छ त? कानूनको परिपालना गर्न सक्छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आजले सरकार सग्लो सरकार जनताको बन्नुपर्छ, सरकार नागरिकको बन्नुपर्छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ, विशेष गरी जब यो सरकार 2023-24 जेएनजी विद्रोह त्यस पछाडिको फागुन 21 निर्वाचन र निर्वाचनपछि जब नयाँ सरकार बन्यो, यसले दिनुपर्ने डेलिभरी दिन सक्यो त? आज हामी चर्चा गर्दैछौ। सुकुम्बासीलाई स्थायी ठेगानामा फर्काउन कति कानून सम्मत छ त? आज हामी चर्चा गर्न चाहन्छौ, किनभने सरकारले सुकुम्बासीहरूलाई उनीहरूको जुन जिल्ला छ त्यही जिल्लामा जानका निम्ति दबाब दिएको विषय यतिखेर आएको छ। आजले श्रोता, डोजर लगाएर विस्थापित भएका भूमिहीनहरूलाई नागरिकता भएकै जिल्लामा पठाउने निर्णय कानून र व्यवहार सम्मत नभएको यतिखेर जानकारहरूले बताएका छन्, तर सरकारले जुन जिल्लाबाट नागरिकता जारी भएको छ त्यसै जिल्लामा जानका निम्ति र होल्डिङ सेन्टर छाड्नका निम्ति दबाब दिएको विषय आइएको छ। भूमि समस्या समाधान समितिले काठमाडौँ उपत्यका होल्डिङ सेन्टरमा बस्दै आएका 35 परिवारलाई नागरिकतामा उल्लेखित स्थायी ठेगानामा फर्किन निर्देशन दिएको विषय आएको छ। आजले श्रोता, हामी चर्चा गर्न चाहन्छौ, भूमि अधिकार कर्मीहरूले दशकौंदेखि शहरी क्षेत्रमा बस्दै आएका भूमिहीनहरूलाई एकीकृत बस्ती मार्फत व्यवस्थित गर्नुपर्ने भन्दै सरकारको जिल्ला फर्काउने निर्णय अव्यावहारिक भएको यतिखेर बताइएको छ। किन न्यायाधीश किन सुकुम्बासीलाई समाधान समस्या समाधान गर्न सरकार यतिखेर चुकिरहेको छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। दुई सातादेखि व्यापारी र व्यवसायीसँग संवादमा व्यस्त छन् प्रधानमन्त्री बालेन्द्र शाह। प्रधानमन्त्री बालेन पछिल्ला दुई साता यता विभिन्न उद्योग व्यवसाय र निर्यात क्षेत्रसँग आबद्ध प्रतिनिधिहरूसँग श्रृङ्खला छलफल गर्दै उनीहरूले भोगिरहेको समस्या, नीतिगत सुधार र समाधानका उपायबारे सुझाव लिइरहनु भएको छ। प्रधानमन्त्रीले अब हरेक क्षेत्रलाई सुधार गर्ने, सेयर मार्केटदेखि लिएर बिचौलिया तन्त्र भएका हरेक क्षेत्रहरूलाई सुधार गर्दै अगाडि बढ्ने जुन किसिमको रणनीति प्रधानमन्त्रीले अख्तियार गर्नु भएको छ, त्यसमा जनताले साथ पनि दिएका छन्। हामीले स्वतः जाने चर्चा परिचर्चा पनि गर्दैछौँ। लगानीको वातावरण बनाउनका निम्ति सरकारले नयाँ खाका तयार गरेको छ। कतिपय देशहरूको दोहोरो कर नीतिलाई खारेज गर्ने तयारी पनि यतिखेर भएको छ। विभिन्न देशहरूबाट स्वदेशमा लगानी भित्र्याउन र अर्बौं अर्ब लगानी स्वदेशमा भित्र्याउनका निम्ति सरकारले काम गरिरहेको विषय पनि यतिखेर आएको छ। आजको नेपाली व्यवस्था चर्चा गर्दैछौँ र विशेष गरी अब देश बन्नुपर्छ, राष्ट्र बन्नुपर्छ, नेपाल बन्नुपर्छ, त्यो विषयमा चाहिँ विशेष गरी हरेक नेपालीले जुन किसिमको आकांक्षा बोकेका छन्, जुन किसिमको सपना बोकेका छन्, अब देश बनाऊ, सबैजना मिलेर संविधान संशोधनका मुद्दाहरू आएका छन्। 245 कानूनहरू संशोधन गर्ने विषय, धाराहरू संशोधन गर्ने विषय जब आएको छ, यसका विषयमा पनि सरकारप्रति विभिन्न आलोचना, विभिन्न टिप्पणीहरू यतिखेर भइरहेका छन्। नागरिकको सरकारले संविधान संशोधनमा पनि सरकारले प्रत्यक्ष रूपमा जुन किसिमले निर्देशन लिनुपर्ने हो र संविधान संशोधनका नाममा भएका प्रोभिजनहरूलाई लच्याउने काम गर्नु हुँदैन। आजको नेपाली दिवसमा हामी चर्चा गर्दैछौ। छोटो विश्रामले छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443842।
2: मूल्य होइन स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9855019076, 9861971076 र 9817162223।
4: रेडियो आदि खोला 105.4।
5: तयारी चाउचाउ ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क, पीस होम इन्टरनेट।

0: आदरणीय श्रोता, यतिखेर हामी नेपाली बसमा चर्चा गर्दैछौ र विशेष गरी नेपाली बसमा हामी हरेक क्षेत्रका व्यक्तिहरूसँग चर्चा परिचर्चा पनि गर्छौ र नेपाली कंग्रेसको अहिलेको पछिल्लो समयको अवस्थाका विषयमा हामी छलफल र बहस पनि गर्दैछौ र विशेष गरी नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरेसँग हामी कुरा गर्दैछौ। नेपाली कंग्रेसले अहिलेको अवस्थामा कंग्रेसलाई एकजिक्का बनाएर लैजान सक्छ त? नेपाली कंग्रेसलाई मिलाउन सक्छ त? बीपी स्मृतिका अवसरमा, 44 स्मृति दिवसका अवसरमा जुन ढंगले कंग्रेसले छुट्टा छुट्टै सभा गरेको छ, त्यो सभाको अर्थ के त? नेपाली कंग्रेसलाई एकजिक्का बनाएर लैजान सक्ने वातावरण आज किन सिर्जना हुन सकेन त? यतिखेर हामी महामन्त्री गुरुराज घिमिरेसँग बहस र चर्चा गर्दैछौ र हामी प्रयास गर्दैछौ उहाँसँग कुराकानी गर्ने र यतिखेरको अवस्थामा जसरी देश नयाँ सरकार आएको छ, देशको सुशासन बगेर राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ र नेपाली कंग्रेसले पनि प्रमुख प्रतिपक्षी दलको हिसाबले जुन ढंगले आफ्नो पर्फर्मेन्सहरू गरिरहेको छ, कंग्रेस साँच्चै जिम्मेवार प्रतिपक्षको भूमिकामा छ त? नेपाली कंग्रेसले आज जुन तरिकाले सुशासन जनताको पक्षमा आवाजहरू उठाउन सकिरहेको छ त? कंग्रेसले आफूले आफूलाई आज किन बलियो बनाउन सकिरहेको छैन? नेपाली कंग्रेस आज किन एउटा निर्वाचनबाट दोस्रो ठूलो दल बनेर आयो, उसले प्रत्यक्ष भूमिका निर्वाह गर्न सकिरहेको छ त? आज प्रतिपक्षीको आज हामी चर्चा गर्नेछौँ नेपाली बसमा आदरणीय श्रोता, र विशेष गरी कंग्रेसको विवाद के हो, विवाद आखिर किन मिल्न सकिरहेको छैन, यसको समाधानका लागि नेपाली कंग्रेसले कस्ता प्रयासहरू जारी राखेको छ? अब 15 महाधिवेशनमा नेपाली कंग्रेसले जुन तरिकाले आफूलाई एकजिक्का बनाएर लैजाने प्रयास गर्ने भनेको छ, त्यो प्रयास सफल होला त? आज हामी चर्चा गर्दैछौँ। यतिखेर हामीसँग नेपाली कंग्रेस महामन्त्री गुरुराज घिमिरेसँग कुराकानी गर्दैछौँ। गुरुराजी, महामन्त्री गुरुराज घिमिरेलाई हामी प्रयास गर्दैछौँ र यो बहसको विशेष हामी खरो बहस गर्छौ र विशेष गरी उहाँसँग नेपाली कंग्रेसको अहिलेको वर्तमान अवस्थितिको विषयमा हामी बहस र चर्चा गर्दैछौ र आज जुन ढंगले कंग्रेसले आफूलाई बलियो बनाएर लैजाने भनेको छ, त्यसका लागि नेपाली कंग्रेस मिल्नुपर्छ, नेपाली कंग्रेसले एकजिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने ढंगले नेता कार्यकर्ताहरूसँग जुन किसिमले छलफल आफू चलाएको छ, त्यो छलफल सफल हुन्छ त? आज कंग्रेस एकजिक्का भएर अगाडि बढ्न सक्छ त? आज हामी चर्चा गर्दैछौँ आदरणीय श्रोता। विशेष गरी जुन किसिमले देशको पछिल्लो राजनैतिक अवस्था डेभलप भइरहेको छ, त्यो राजनैतिक अवस्थालाई अगाडि बढाउनका लागि र कंग्रेसले जुन किसिमको प्रतिपक्षीको भूमिका आफ्नो निर्वाह गरिरहेको छ, त्यो प्रतिपक्षीको भूमिका सही समयमा सही ढंगले अगाडि बढेको छ त? आज हामी चर्चा परिचर्चा गर्दैछौँ र आज सुकुम्बासीको समस्या समाधानमा सरकारले जुन किसिमले तदारूकता देखाउनु पर्ने हो, सुकुम्बासीहरूलाई यहाँबाट लखेट्ने जुन काम भएको छ, होल्डिङ सेन्टर छोडेर नागरिकता भएको जिल्लामा जान सुकुम्बासीलाई जब भनिएको छ, यो कुराले गर्दाखेरि सुकुम्बासी समस्या समाधान भन्दा पनि सुकुम्बासी समस्या झन बल दिने खतरा सँगसँगै आएको छ। आज हामी सुकुम्बासी समस्या समाधान गर्नका निम्ति सरकार सफल भयो त? सरकार सफल हुन सक्छ त? र सबै जिल्लामा जुन जुन जिल्लामा आफ्नो नागरिकता छ त्यो जिल्लामा सुकुम्बासी जाँदाखेरि उनीहरूको गाछ बाँस कपास राज्यले दिने सुविधा सेवा यतिखेर राज्यले तयार गर्न सक्छ त? उनीहरूलाई राज्यले त्यो ढंगले चाहिँ अगाडि बढाउन सक्छ त? यतिखेर हामी कुराकानी गर्दैछौँ। यतिखेर हामीसँग विश्लेषक एवं अधिवक्ता सुशील साथ कुरा हुनुहुन्छ। सुशीलजी, नेपालीहरूले धेरै सुनेका छौँ नेपाली बसमा, उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: हजुर नमस्कार
0: सुशीलजी, म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: हजुर नमस्कार।
0: सुशील शर्मा सातपटा, सुशीलजी नमस्कार, यहाँलाई स्वागत छ नेपाली बसमा।
1: हजुर नमस्कार। नमस्कार। हेलो नमस्कार
0: श्रोता, हामी नेपाली बसमा विशेष गरी चर्चा गरिरहेका छौँ र यो अहिलेको अवस्थामा सुकुम्बासी समस्या समाधान गर्न सरकारले किन सकिरहेको छैन त? सुशीलजी मलाई सुन्दै हुनुहुन्छ? नमस्कार। सुशीलजी, हामी अस्पताल नेपाली बसमा हामी आज प्रयास गरिरहेका छौँ र सुकुम्बा समाधानका निम्ति सरकारले गर्नुपर्ने भूमिकाका विषयमा चर्चा परिचर्चा पनि गरिरहेका छौँ। सुशील नमस्कार, हामीलाई सुन्दै हुनुहुन्छ? आदरणीय श्रोता, यो सरकारले जुन किसिमले सुकुम्बासी समस्या समाधानको नीति लिएको छ, सुकुम्बासीहरूलाई जिल्लामा पठाएर समस्या समाधान हुन्छ त, आज त्यो विषयमा हामी चर्चा परिचर्चा गर्न खोजिरहेका छौँ र नेपाली बहसमा हामी हरेक क्षेत्रका व्यक्तिहरूसँग छलफल र बहस पनि गरिरहेका छौँ, जोडिरहेका छौँ। सुशीलजी, यो सुकुम्बासी समस्या समाधानका निम्ति जुन ढंगले सरकारले पहल गर्न सक्नुपर्ने हो, पहल कदमी गर्नुपर्ने हो, त्यो आज सफल भएको जस्तो लागिरहेको छ, सफल भएको छ?

0: सुशील जी मलाई सुन्दै हुनुहुन्छ? आदरणीय श्रोता, हामी हामीतिर छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ। आदरणीय श्रोता,
1: होइन के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको हो भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 03741 5002, मोबाइल 98560405002 र 98460051।
4: किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ्ग मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98466 54123 र 98066 61052।
8: रेडियो आदि खोला 105.4।
9: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308029।
10: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
10: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
11: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
11: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट,
8: रेडियो आदि खोला 105.4।
12: नेपाली जनतालाई सरकारले एउटा हकै रूपमा स्थापित गरेर जनतालाई सेवा प्रवाह गर्नुपर्ने र त्यसकारणले अब पछिल्लो बहसहरू हामीले चाहिँ स्वास्थ्य शिक्षा जस्ता विषयहरू चाहिँ निशुल्क गर्नुपर्छ र जनताले एकदम निशुल्क प्राप्त गर्नुपर्छ भन्ने अभियान पनि चल्दै गएर सो अनुसार विभिन्न बहसहरू पनि चल्दै आयो र शिक्षामा तुलनात्मक रूपमा सरकारले दिने सेवाहरूलाई हामीले निशुल्क गर्दै पनि लग्यौं। तर पनि अब शिक्षा दुई खालको छ, यहाँ अब निजी र अब सरकारी सेवाको रूपमा।
13: तर एउटा कुरा म तपाईँलाई जानकारी गराउँ, आज संविधानमा निशुल्क शिक्षा छ तर सामुदायिक विद्यालयबाटै सरकारले 20 थरी शुल्क असुल छ। कक्षा 9 देखि 12 सम्मका विद्यार्थीबाट सरकारले रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र, शुल्क, हरेक वर्ष 2.5 अर्ब रूपियाँ भन्दा बढ़ीको शुल्क संकलन गरेको ओपन सिक्रेट नै छ।
12: सो अनुसार विभिन्न बहसहरू पनि चल्दै आयो र शिक्षामा तुलनात्मक रूपमा सरकारले दिने सेवाहरूलाई हामीले निशुल्क गर्दै पनि लग्यौं। तर पनि अब शिक्षा दुई खालको छ, यहाँ अब निजी

0: मा कर बढाउँदै अथवा अरु कतिपय क्षेत्रहरु करका दायराहरु चाहिँ छलफल गरेर बढाउँदै अनि आम्दानीको स्रोत पनि बढाउने राष्ट्रलाई आम्दानीको स्रोत पनि बढाउँदै अनि त्यसपछि कर उठाउनु पर्ने सेक्टरहरुबाट कर उठाएर त्यो क्षेत्रलाई निशुल्क गर्दै लानुपर्नेमा यो अहिलेको सरकारले चाहिँ जसरी बजेट मार्फत नै अब शुल्क बढाउने गरी कर लगाउने गरी जुन खालको चाहिँ यो स्वास्थ्य र शिक्षामा त कर त लगाउनै मिल्दैन तर कर लगाएर चाहिँ आयो र अहिले अब सरकारको प्रमुखको एउटा स्ट्याटस आएको देखियो होइन तर त्यो पनि एउटा सामाजिक सञ्जालमा एउटा पोस्ट गरेर अर्थमन्त्रीजीसँग सल्लाह गरेर भनेर एउटा पोस्ट गर्नुभएको छ प्रधानमन्त्रीजीले एकदम हास्यास्पद हो
1: हिजो क्याबिनेटमा चाहिँ लग्यो क्याबिनेटले फिर्ता लिने निर्णय गर्यो
0: होइन यस्तो जस्तो करको चाहिँ कस्तो हुन्छ भने करलाई चाहिँ करको सम्बन्धी हटाउन घटाउन वा तपाईँको चाहिँ बढाउन यो चाहिँ पहिल्यै लिक गर्न मिल्दैन फेरि करको छलफल गर्न करको चाहिँ निर्णय गर्न चाहिँ निर्णय गरेर त्यस पछाडि मात्रै आउनुपर्छ अगाडि नै करको तर चाहिँ हामी यसरी हेरफेर गर्छौं भन्यो भने त्यसले चाहिँ धेरै ठूलो असर पर्छ फेरि जस्तो ठिक छ स्वास्थ्य शिक्षामा कतै कर उठिसकेको थिएन होला होइन अब नउठिसकेको कर अथवा यो चाहिँ अब दीर्घकालीन असर पर्ने खालको भएको हुनाले केही फरक नपर्ला तर कुनै एउटा सेक्टरमा भोलि यही खालको रवैया लगायो भने त तपाईँको चाहिँ उठ्ने कर पनि उठ्दैन त्यसो भएको हुनाले जस्तो जसरी तपाईँको चाहिँ पेट्रोलियम पदार्थको मूल्य चाहिँ पहिल्यै लिक गर्न मिल्दैन पहिल्यै लिक गर्यो भने त त्यहाँ त अब निकै ठुलो घोटाला हुन्छ
1: अस्ति चाहिँ पहिल्यै लिक गरेको भनेर प्रधानमन्त्रीले आइजीपीलाई फोन गरेर पक्राउ गरेर तुरन्तै गौरी कुमार यादवलाई भन्नुभएछ अरे
0: त्यही त मतलब यस्तो कतिपय चिजहरू चाहिँ पहिल्यै लिक गर्न मिल्दैन त्यो प्रधानमन्त्रीजीको स्ट्याटस भनेको चाहिँ पहिल्यै लिक गरेको ठहरिन्छ यसलाई यो चाहिँ उहाँले चाहिँ त्यो प्रधानमन्त्री जस्तो एउटा गरिमामय ठाउँले होइन देशको कार्यकारी प्रमुखले त्यसरी एउटा चाहिँ हल्का तरिकाले फेसबुकमा पोस्ट गर्ने अनि त्यसरी फेसबुकमा चाहिँ बहस चलाउने यो पटक्कै मिलेन यदि यो गर्ने हो भने चाहिँ अर्थ मन्त्रालयबाट फाइल उठाएर क्याबिनेटमा लगेर पास गरेर फेरि यो आर्थिक ऐनको विषय हो र आर्थिक ऐनलाई तपाईँको चाहिँ ठिक छ आर्थिक ऐन कतिपय चाहिँ प्रावधानहरू कर सम्बन्धी प्रावधानहरू सरकारको विशेषाधिकार त हुन्छ तर त्यति
2: ए भतिज तँ त एकाएक शाकाहारी भइसले कमजोर होलास है कमजोर
3: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पा
5: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
6: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ
5: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म
6: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ सम्पर्क नम्बर 063-441-220 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
5: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा
7: रेडियो आदिखोला 105.4
8: एकै ठाउँमा उभिएर हामीले 15 महाधिवेशन भव्यतापूर्वक सम्पन्न गर्ने दायित्व हामी सबैको काममा छ केन्द्रीय समितिमा रहेका साथीहरू या बाहिर रहेका साथीहरू र यो सबै समस्याको सिनोफानो 15 महाधिवेशनले नै गर्छ त्यसैले अहिले आरोप प्रत्यारोपको समय होइन र हामीले पार्टीका नेताहरूसँग जो हाम्रो अग्रजहरू पनि हुनुहुन्छ पार्टीलाई लामो समय नेतृत्व प्रदान गर्नुभयो र संकटमा सहज परिस्थितिमा दुवै परिस्थितिमा उहाँहरूले काम गर्नुभयो पार्टी चलाउनुभयो देश चलाउनुभयो राम्रो काम पनि गर्नुभयो कमी कमजोरी पनि भयो त्यसको इतिहासले चाहिँ वस्तुनिष्ठ समीक्षा गर्छ नै अहिले आरोप प्रत्यारोप गर्ने समय होइन हामीले त कसैलाई आरोप प्रत्यारोप गरेका पनि छैनौ
1: तर मिलाउन सकिएन गुरुजी महामन्त्रीज्यू किन मिलाउन सकिएन कंग्रेसलाई एक ठाउँमा उभ्याउन सकिएन नि त सभापतिले जुन जवाब दिए त देखाउनु पर्ने त्यो देखाउन सक्नु भएन भन्ने छ नि त इतर पक्षको जवाब

0: कामै हैन कुराहरु
1: होइन होइन चरणबद्ध रूपबाट पार्टी सभापतिज्यूले चाहिँ नि कुराकानी गरिरहनु भएको छ पार्टीका नेताहरूसँग पूर्णबहादुर खड्कासँग शेखर कोइरालासँग अरू नेताहरूसँग पनि कुराकानी भइरहेको छ उपसभापतिज्यूले पनि कुरा गरिराख्नु भएको छ हाम्रो पनि थोर बहुत कुराकानी भइरहेका छ र कसरी मिलाउने भन्ने सूत्र हामीले चाहिँ नि पहिल्यै राखेका छौँ त्यसैले यो समस्या महाधिवेशनमा सहभागी हुने र नहुनेको समस्या भएको हुनाले यो समस्या चाहिँ वास्तवमा चाहिँ एक दुई दिन एक दुई घण्टा बसेर मिल्ने समस्या पनि छैन हामीले राम्ररी नै छलफल गरेर हामीले सबै एउटा मुद्दामा एउटा विषयमा सहमत भएर हामी अगाडि जानुपर्ने अवस्था छ त्यसैले अलिकति समय लागेको हो हामी निरन्तर प्रयत्नरत छौं र मलाई आत्मविश्वास छ यसमा हामीले चाहिँ समाधान निकाल्छौं हामी सबैका बीचमा मेलमिलाप भएर हामी पन्ध्रौं महाधिवेशनतर्फ अग्रसर हुन्छ
0: होइन अब सफल हुने त्यसमा चाहिँ मिलाउने मिलाएर लैजाने एकका बनाउने भनेर चाहिँ गगन थापाजीले के चाहनु भएको छ पूर्णबहादुर खड्काजीले अर्थात् इतर पक्षले चाहिँ चाहेको के छ यसको जड के हो यो चाहिँ जरा अभियान पनि अस्ति भर्खरै सम्पन्न पनि गर्नुभएको छ तपाईँहरूले त होइन यो जड चाहिँ के हो
1: चाहेको पन्ध्रौं महाधिवेशन हो चाहेको सबै सहभागी भएर चाहिँ सम्पन्न हुने पन्ध्रौं महाधिवेशन त्यसले चयन गर्ने नेतृत्व त्यसले तय गर्ने नीति र आगामी चाहिँ निर्वाचनमा प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा चाहिँ बलियो हाम्रो उपस्थिति लोकप्रिय उपस्थिति र त्यो निर्वाचन हाम्रो पक्षमा परिणाम कसरी प्राप्त गरिन्छ त्यसको तयारी जसलाई हामीले पन्ध्रौं महाधिवेशनको तयारीको क्रममा नै हामीले सुरु गरिसकेका छौँ त्यसो भएको हुनाले अहिले चाहिँ यो विषय चाहिँ हाम्रो साझा विषय हो हामीले वाद विवाद गर्ने विषय होइन एक्लै अर्कालाई लाञ्छना लगाएर आरोप प्रत्यारोप लगाएर चाहिँ समाधान भेटिँदैन हिजो पनि हामीसँगै थियौँ राम्रो कामका लागि पनि हामी हकदार छौँ सबै होइन हिजो हामीसँगै थियौँ काम बिग्रिएको छ भने पनि त्यसका लागि हामी पनि छौँ हिस्सेदार साझेदार हामी पनि छौँ राम्रो कामका लागि पनि हामी सबै चाहिँ त्यसका लागि जसका भागीदार छौँ यदि काम बिग्रेको छ भने हामी पनि छौँ हिजो हामीसँगै यात्रा गरेर त हो नि एउटै संस्था हो एउटै पार्टी हो त्यसैले कोही चोखो कोही चाहिँ एकदमै ठुलो त्यसको चाहिँ अभिनेता के अरे खलनायक भन्ने कुरा छैन सबैले थोर बहुत जिम्मेवारी अनुसार जसले बढी जिम्मेवारी लियो ठुलो जिम्मेवारी लियो उसले बढी जिम्मेदार हुनुपर्छ त्यसको दोषको भागीदार बढी हुनुपर्छ होइन सानो जिम्मेवारीमा भएकाहरूले त्यही अनुसारको चाहिँ भागीदार हुन्छन् त्यसैले अहिले आरोप प्रत्यारोप लगाएर साथीमाथि चाहिँ हिलो छ्यापेर केही हुँदैन किनभने सँगै बस्नु छ सँगै जानु छ र भोलि पशु त हुने गरिकन अहिले अभिव्यक्ति दिनु पनि हुँदैन
0: तर एउटा कुरा के देखियो भने स्मृति दिवसको अवसरमा चाहिँ जुन दृश्य देखियो त्यो दृश्यले गर्दाखेरि त सभापतिले गगन थापाजीले नै के अरे सभा शेरबहादुर देव तत्कालीन सभापतिको चाहिँ घर जलाएकोदेखि लिएर पार्टी कार्यालय पनि त्यही समूह गरेर जलाएकोदेखि लिएर हरेक कुराहरूलाई चाहिँ त्यो ढंगले डिफाइन गरियो नि त होइन यो मिल्ने बाटो
1: हो त्यो अकल्पनीय कुरा हो अकल्पनीय कुरा हो शेरबहादुर दाईमाथि भएको साङ्घातिक जुन हमला छ घरमाथिको जुन चाहिँ तोडफोड र त्यहाँ जुन किसिमको विभत्स त्यो त्यहाँ आक्रमण भयो हो घरलाई चाहिँ तहस नहस पार्ने जुन काम भयो उहाँमाथि भाउजूमाथि त्यसमा हामी सबै दुखी छौँ र त्यसमा हामीले दुःख व्यक्त गरेका छौँ हामीले त झन् त्यो घटनामा संलग्नहरूलाई चाहिँ नि छानबिन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ पनि भन्यौँ हामीले होइन त्यसमा कोही पनि व्यक्ति संलग्न भएको जसरी उहाँहरूले चाहिँ एउटा त्यहाँ अभिव्यक्ति दिनुभयो त्यो अकल्पनीय कुरा हो त्यो सम्भवै छैन त्यो कल्पना बाहिरको कुरा हो अब त्यो त खेदजनक कुरा हो जसले त्यहाँ अभिव्यक्त भयो त्यहाँ होइन यसरी चाहिँ अभिव्यक्ति दिन उपयुक्त हुँदैन पार्टीको एउटा सदस्यले पार्टीको एउटा जिम्मेवार पदाधिकारीले चाहिँ नि पार्टी सभापतिमाथि त्यस्तो तहको त्यो तहको कल्पना पनि गर्दैन होइन हामी त्यस्तो कल्पना पनि गर्दैनौँ त्यसैले मेरो आग्रह पनि छ त्यसरी हामी त्यो तहमा नउत्रौँ हामीले एउटा लेभलमा बसेर एउटा मर्यादाको एउटा संस्कारको एउटा तहमा बसेर हामी काम गरौँ हामी प्रतिस्पर्धा गरौँ पन्ध्रौं महाधिवेशन सहभागी हौ सबैको लागि ढोका खुला गरेका छ यसरी पत्थर फ्याँकेर कसो लाग्छ नि उहाँहरू पत्थर फ्याँकिराख्नु भएको छ हामी माथि हाम्रो स्मृति दिवसको कार्यक्रममा त तपाईँहरूले देख्नुभयो हामीले त त्यो तहको चाहिँ प्रत्यालोचना त हामीले गऱ्यौँ उहाँहरूले पत्थर फ्याँक्नुभयो हामीले फुल फ्याँक्यौँ होइन पत्थर फ्याँक्नुभयो हामी माथि हामीले
0: होइन फाल्न त गुलाबकै फुल फ्याँक्नुभयो तर त्यसमा काँडा पनि सँगै थियो क्या
1: होइन त्यो त गुलाबको फुलमा काँडा भएन भने गुलाबको महत्त्वै रहँदैन
0: काँडाले भिजाउने काम पनि भयो बिजी पनि राखेको फुल पनि फाल्नुभयो बाहिरबाट तर भिजाउने काम पनि भयो कि काँडाले घोच्यो पनि
1: होइन त्यो त फुल कसरी टिप्ने भन्ने कुरा त फुल टिप्ने व्यक्तिले त जान्नुपर्छ। काँडा बेगरको गुलाबको कल्पना पनि सकिँदैन। हाम्रो उद्देश्य के हो भने चाहिँ सबै साथीहरूलाई चाहिँ एकै ठाउँमा ल्याएर हातेमालो गरेर एकता पूर्ण वातावरणमा चाहिँ हामीले महाधिवेशन सम्पन्न गराउने भन्ने नै हो हाम्रो ध्येय। त्योभन्दा अर्को ध्येय छैन। हामी सबैको योगदान छ, हामी सबैले सङ्घर्ष गरेका छौँ। कोही यहाँ सङ्घर्ष गरेको, कोही चाहिँ लिगलिग दौडमा सहभागी भएर सानेपा गएको होइन, दौडिएर सानेपा पुगेको होइन। सानेपा एउटा विधि र प्रक्रियाबाट सानेपा पुगेको हो। विधि र प्रक्रिया पूरा गरेर जो पनि सानेपा पुग्न पाउँछ, सबैका लागि ढोका खुला छ, प्रतिस्पर्धाका लागि ढोका खुला छ, पार्टीको प्रक्रियाका लागि ढोका खुला छ। होइन, हिजोको परिस्थितिको म चित्रण गर्न चाहन्न। हिजो कस्तो स्थिति थियो, पार्टी कसरी चलाएको थियो, देश कसरी चलाएको थियो, त्यसको म चित्रण गर्नै चाहन्न। तितो कुरा म आज स्मरण गर्न चाहन्न। त्यसो भएको हुनाले चाहिँ हामी सबै बसौं, छलफल गरौं, समाधानको बाटो खोजौं। कुनै जटिल मुद्दा, एकदमै मिल्नै नसक्ने मुद्दा भन्ने मलाई लाग्दैन। त्यसैले सभापतिजीले, उपसभापतिजीले, हामी सबैले त्यहाँका सबै तहका नेताहरूसँग कुराकानी गरिरहेका छौँ। पार्टीको ग्रासरुट, पार्टीको तल्लो तहका सबै साथीहरू चाहिँ कसरी तपाईँहरू एकै ठाउँ चाहिँ भएर अगाडि बढ्नुहुन्छ भनेर चिन्तित हुनुहुन्छ आज। त्यसो भएको हुनाले यो हामी चाहिँ विनाशको बाटोतर्फ अगाडि नबढौं, हामी सबै एक भएर बढौं भन्ने हामी सबैको चाहिँ आग्रह पनि छ।
0: हुन त अब धेरै पटक हामीले छलफल गरेका छौँ, बहस पनि गरेका छौँ, होइन, अब एकै कुरालाई धेरै पटक चाहिँ दोहोऱ्याइराख्ने विषय पनि हुँदैन। तर अब एक ढिक्का बनाऊ, एकजुट बनाऊ, तपाईँ आउनुहोस् भन्ने चाहिँ एउटा मध्यमार्गी एउटा प्रस्ताव हुन्छ नि त, त्यो बाटो चाहिँ उहाँ पनि अटाउने बाटो सम्मान खोज्नु भएको छ नि त, होइन?
1: ब्ल्याक एन्ड व्हाइटमै हामी हाम्रो आदान प्रदान भइराखेका छ नि। पार्टीका महाधिवेशनसँग सम्बन्धित सबै समितिहरूमा उहाँहरूलाई यो चाहिँ अहिलेको संस्थापन इतर साथीहरूलाई सहभागी गराउने, महाधिवेशनसँग सम्बन्धित सबै साथीहरूलाई त्यसरी महाधिवेशनको लागि व्यवस्थापन समिति बनाउने, त्यसमा सहभागी गराउने, होइन, त्यसपछि एउटा राजनीतिक संयन्त्रको प्रस्ताव पनि आएको छ, राजनीतिक संयन्त्र बनाउने प्रस्ताव छ। त्यसमा दुवै पक्षको साथीहरू नेताहरू राखेर चाहिँ नि त्यो राजनीतिक संयन्त्रका मार्फत केही विवादहरू आयो भने समाधान गर्ने भन्ने प्रस्ताव पनि आएको छ। त्यसो भएको हुनाले मलाई लाग्छ हाम्रा मतमतान्तरहरू साँगुरिँदै गएका छन्। त्यसलाई चाहिँ केही दिनभित्रमा हामी टुङ्गो लगाउँछौ, मलाई विश्वास छ, धेरै दिन लाग्दैन।
0: होइन गुरुजी, अब एउटा खबर आयो कि सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाव दिएछ, होइन, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिफुयानलाई राजीनामा देऊ नत्र भने महाभियोग लाउँछु भन्ने खालको धम्की दिएको भन्ने एउटा रिपोर्ट आएको विषय आयो। त्यसमा चाहिँ एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र सीआईसीजेले चाहिँ यसमा दावी गरेका छ। अब यो हुँदै गर्दाखेरि के हो, सरकार फेरि न्यायालयतर्फ लाग्यो हो अहिले?
1: होइन, नेपालको राजनीतिमा के अभ्यासहरू भएका छन् पछिल्ला दिनमा? 64 सालमा नेकपा माओवादीले ठूलो पार्टी भएपछि चाहिँ यो अभ्यास चाहिँ सबैतिर सबै संस्थाहरूलाई, राष्ट्रिय संस्थाहरूलाई आफ्नो अधीनमा राख्ने र एउटा सार्वभौम संस्थाहरूलाई, अदालत भनेको स्वतन्त्र, जसलाई न्यायपालिका भन्छौँ हामी, होइन, त्यसलाई चाहिँ आफ्नो कार्यक्षेत्रमा चाहिँ स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ, होइन, त्यसमाथि पनि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो। आर्मी, नेपाल आर्मीमाथि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो हिजो, होइन, 74 पनि नेकपाले बहुमत प्राप्त गरेपछि त्यतिखेर पनि चाहिने त्यो प्रयत्न भएको थियो र अहिले फेरि त्यो प्रयत्न चाहिँ नि सुरु भएको छ। यो दुर्भाग्यपूर्ण प्रयत्न हो। कार्यकारीको छाया अदालत हुनै सक्दैन। कार्यकारीले आफ्ना संयन्त्रहरूलाई राम्रो चलाए भइहाल्यो। यो प्रजातन्त्रको जुन मौलिकता हो, होइन, चाहिँ जुन सेपरेसन अफ पावरको जुन सिद्धान्त हो, शक्ति पृथकीकरणको सिद्धान्त, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, लोकतन्त्रका अभिन्न अङ्गहरूले आफ्नो क्षेत्रमा स्वतन्त्रतापूर्वक काम गर्ने हो, नियम कानून संविधानको अधीनमा रहेर। त्यसो भएको हुनाले जुन कुरा अहिले तपाईँले उठाउनुभयो यो आपत्तिजनक कुरा हो, दुर्भाग्यपूर्ण कुरा हो र अदालतमाथिको हस्तक्षेप नेपाली जनतालाई सही हुँदैन।
0: तर अब सरकारले त भनेको छ नि तपाईँहरूको प्रशस्त गर्नुहोस् तपाईँहरू भनेर, आन्तरिक रूपमा दबाव गएको विषय छ, होइन,
1: न्यायालय
0: गर्दाखेरि चाहिँ अब भोलि त न्यायालयको स्थिति के हुन्छ, तपाईँहरूको भूमिका के हुन्छ?
1: दबाब दिने होइन न्यायालयलाई। अब हामीले अस्ति पनि सुन्यौं नि, संवैधानिक अङ्गका पदाधिकारीलाई बोलाएर चाहिँ नि तपाईँ मुद्दा चलाउनुहोस् भन्दा चाहिँ घण्टौं चाहिँ नि, होइन, निजी सचिवालयमा राखेर दबाब दिएको भन्ने पनि सुन्यौं। आज यो कुरा आइराखेको छ। यो चाहिँ प्रजातन्त्रको जुन स्वस्थ अभ्यास हो नि, त्यसको विपरीत हो। यो अहिलेको शासन प्रणालीलाई जसरी अभ्यास गर्नुपर्ने हो, यसलाई चाहिँ तानाशाहीको चाहिँ बुटले कुल्चिने जुन प्रयत्न देखिँदैछ, यो दुर्भाग्यपूर्ण छ, यो नेपाली जनतालाई किमार्छ पनि सही छैन।
0: अनि यो राजदूत नियुक्तिको प्रक्रिया पनि ढिलाइ भएको छ, संवैधानिक नियुक्तिका प्रक्रियाहरू पनि ढिलाइ भइरहेका छन् होइन? तत्कालीन अब राजनैतिक नियुक्तिलाई हटियो,
1: अकुशलता हो, सरकारको अकुशलता हो, सरकारको असफलता हो। यो चाहिँ सरकारले चाहिँ कुनै भेस्टेड इन्ट्रेस्ट, कुनै अभिष्ट चाहिँ खास खास नियोजित उद्देश्य राख्यो भने ढिलाइ हुन्छ, नभए चाहिँ निष्पक्षतापूर्वक चाहिँ नि नियुक्ति गर्ने हो भने त्यसमा केही पनि ढिलाइ हुँदैन। जसरी आवेदनहरू आएका छन् होइन, राजदूत नियुक्तिमा त आवेदनै माग गर्नु भएको थियो उहाँहरूले, होइन? संवैधानिक अङ्गका नियुक्तिहरूमा चाहिँ निश्चित मापदण्ड अनुसार चाहिँ योग्यता पुगेका व्यक्तिहरू नियुक्ति गर्ने चाहिँ कानुनी प्रावधान छ, व्यवस्था छ, त्यसलाई अनुसरण गरेर त्यो प्रक्रियामा प्रवेश गरेर नियुक्तिको प्रक्रिया किन ढिलाइ गर्ने? कामहरू सबै ढिलो भएर विलम्ब भएर राष्ट्रको बहुमूल्य समय खेर गइरहेको छ, त्यसमा चाहिँ सरकार गम्भीर हुनुपर्छ। राजनीतिक नियुक्तिको ढिलाइले कूटनैतिक सम्बन्ध जुन उचाइमा हामीले निरन्तर चाहिँ हामीले काम गरेर पुर्याउनु पर्ने अवस्था छ, होइन? त्यो ठुल्ठुला दात्री राष्ट्रहरू चाहिँ छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ हामीले अहिलेको समय अनुकूल बनाउनु छ, होइन, घनिष्ठ बनाउनु छ, सुमधुर बनाउनु छ, त्यसका लागि काम गर्नु छ। यो ढिलाइले त यो त हाम्रो लागि नै ठुलो क्षति पुग्दैछ नि त, यसले दूरगामी प्रभाव पार्दैछ नि, यसमा चाहिँ ढिलाइ गर्नु सरकारको ठुलो कमजोरी हो।
0: तर सरकारले सुकुमासी समस्या समाधानको विषयमा जुन किसिमले पहल कदमी गर्यो, तर अहिले चाहिँ जहाँ जहाँ नागरिकता छ तपाईँहरूको जिल्ला जुनमा चाहिँ नागरिकता जारी भएको छ त्यही फर्किनुहोस् भन्ने छ, होइन? यो समस्या बल्झिने भयो कि समाधान हुने भयो?
1: अब यो यसो धपाएर नागरिकलाई बसेको ठाउँ ठिक छ, बसेको ठाउँ उपयुक्त थियो कि थिएन त्यो हेर्ने हो, अध्ययन गर्ने हो। र सुकुम्बासी यो देशका नागरिक हुन्, यो देशको यो माटोमा यदि यसलाई चाहिँ 2 करोड टुक्रामा भाग गर्ने हो भने एक टुक्रामा उनीहरूको पनि हक छ। गोपी शेरचन्दको कविता मैले अहिले सम्झेँ, यदि यो देशलाई 1 करोडौं टुक्रामा भाग लगाउने हो भने एउटा टुक्रामा मेरो पनि हक हुनेछ, उहाँले एउटा कवितामा भन्नुभएको छ। मैले भन्न खोजेको के कुरा के हो भने नेपाली नागरिकहरू जो जहाँ बसोबास गरेका थिए उनलाई त्यहाँभन्दा अन्यत्र सार्नुपर्ने अथवा भूमिहीन नागरिकहरूलाई चाहिँ नि भूमि दिनुपर्ने घरवासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व हो। अहिले चाहिँ नि एकदमै चाहिँ उनीहरूलाई चाहिँ घरबारविहीन घरवासविहीन बनाएर चाहिँ एक त चाहिँ सुकुम्बासीको जुन प्रताडना उनीहरूले झेलिरहेका थिए उनीहरूलाई आफ्नो जिल्ला जाऊ भन्नु त्यो जिम्मेवार काम होइन, राज्य अभिभावक हो, सबै नागरिकको अभिभावक अभिभावकत्व उसले ग्रहण गरेको हुन्छ, होइन? त्यो संवैधानिक उसको चाहिँ के हो भने जिम्मेदारी हो, दायित्व हो। त्यो जिम्मेदारी र दायित्वबाट च्युत भएर सरकारले चाहिँ आफ्नै जिल्लामा जाऊ, आफ्नै ठाउँमा जाऊ, बाँचे बाँच, मरे मर भन्ने शैलीको व्यवहार गर्नु यो नेपालको दुर्भाग्य हो।
0: एउटा कुरा घिमिरेज्यमा जाँदा जाँदै तपाईँकै प्रदेशका पूर्व मुख्यमन्त्रीले त सभापतिलाई परिचालित भन्नुभयो नि त, होइन?
1: होइन, अब त्यस्तो चाहिँ कुरा कल्पना पनि गर्न सक्दैनौ, हेर्नुहोस्, कल्पना पनि गर्न सक्दैनौ। सबैको उहाँले बोल्ने साथीको पनि जसलाई आरोपित गर्नुभयो उहाँको पनि नेपाली कंग्रेस पार्टीमा ठूलो योगदान छ, उहाँहरू संघर्षबाट आउनुभएको, त्यसैले बोल्ने साथीलाई पनि म विनम्रतापूर्वक सुविचारित भएर बोल्न आग्रह गर्छु। र यस्तो कुराको हामी कल्पना पनि गर्न
0: सक्दैनौँ।
1: पार्टीमा लागेको व्यक्ति चाहिँ आफ्नो विवेकले, आफ्नो क्षमताले, आफ्नो समर्पणले काम गरिरहेका हुन्छ, होइन? त्यसो भएको हुनाले बेबुनियाद हामीले कसैलाई पनि आरोपित गर्नु हुँदैन, मन परेन भनेर चाहिँ प्रश्न उठाउनु हुँदैन, मन पर्दा अङ्गमाल गर्ने, मन नपर्दाखेरि तथा नाम गाली गर्ने काम हामीले गर्नु हुँदैन। यो प्रजातान्त्रिक संस्कार होइन, यो हाम्रो भण्डारमा त यो गाली भन्ने कुनै शब्दावली नै छैन। हामी सबैलाई प्रेमपूर्वक सबै एकै ठाउँ हामी भेला भएर अगाडि बढौँ भन्न चाहन्छौँ।
0: हस् महामन्त्रीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
1: तपाईँलाई पनि
0: नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसटी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा संचालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
8: रेडियो आदि खुला 105.4
9: विश्वास आईएमबी
10: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
11: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
10: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
11: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
10: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 0364146696।
8: रेडियो आदिखोला 105.4
0: बसमा र नेपाली बसमा हामी चर्चा गरिरहेका छौँ र विशेष गरी देशको न्यायालयको विषयमा आज हामी चर्चा गर्न चाहन्छौ, जसका निम्ति यतिखेर प्रत्यक्ष रूपमा हामीसँग जोडिनु भएको छ अधिवक्ता सुशील सापकोटा। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत छ, नमस्कार।
12: हजुर नमस्कार।
0: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाव दिएछ, यस्तो गर्न मिल्छ सरकारले?
12: सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामा गर्न
0: हरिफुयाललाई राजीनामा दिन दबाब दिएको विषय आयो क्या बाहिर?
12: हो, जवाब दिएको विषयमा शुक्रबार एमनेस्टी इन्टरनेसनल नेपाल, ह्युमन राइट वाच र इन्टरनेसनल कमिशन अफ जुडिसले चाहिँ एउटा विज्ञप्ति निकालेर राजीनामा गर्न दबाब दिएको भन्ने कुरा आयो। तर सरकारको तर्फबाट कानून मन्त्रीको बीबीसँग भएको अन्तर्गत पनि मैले सुने, त्यहाँ चाहिँ त्यस्तो कुनै पनि दबाब दिएको छैन भन्ने कुरा आयो। हेर्नुहोस्, तर यहाँ म निवेदन के गर्न चाहन्छु भने कुनै पनि व्यक्तिप्रति लक्षित गरेर कुनै पनि पूर्वाग्रह वा योजना बनाएर हामीले महायोग लगाउनु चाहिँ उपयुक्त हुँदैन, विधिको शासनभन्दा बाहिरको विषय हो त्यो। तर एउटा प्रश्नसँगै के छ भन्नुहुन्छ भने सर्वोच्च अदालत भनेको देशको सर्वोच्च न्यायालय हो, सर्वोच्च न्यायालयमा त्यहाँभन्दा माथि न्यायिक उपचार प्राप्त गर्ने ठाउँ छैन नागरिकको लागि, र त्यहाँबाट आम नागरिकले प्राप्त गर्दै गरेको न्याय चाहिँ कति जनअपेक्षित छ भन्ने कुरा विवेचना गर्न सरकारले न्यायपालिकालाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि अति नै महत्वपूर्ण अवस्था पुगेको छ। यदि केही स्थितिमा केही पहुँच भएका व्यक्तिको लागि चाहिँ पाउने न्याय र आम नागरिकले पाउने न्यायमा विभेद हुँदै गयो भने अर्को क्रान्ति पनि यो देशमा हुन सक्छ। त्यसो हुँदाखेरि मैले निवेदन गर्न खोजेको के हो भने कुनै व्यक्तिलाई लक्षित गरेर महायोग लगाउनु हुँदैन, पूर्वाग्रह राखेर हुँदैन, तर समग्र न्यायपालिकाको आमूल रूपान्तरण गर्नुपर्छ।
0: आवाज अलिकति क्लियर आएन, तपाईँको आवाजमा अलिकति क्लियर आएन प्लिज, यो नेटवर्कको समस्या हो वा चाहिँ कन्टिन्यू गर्नु न।
12: हजुर,
0: सुन्दै हुनुहुन्छ?
12: अहिले मेरो निवेदन गराइ के हो भने कुनै पनि व्यक्तिलाई लक्षित गरेर महायोग लगाउनु हुँदैन, तर देशको न्यायपालिका भनेको समग्र आम नागरिकको आस्थाको प्रतीक हो। त्यहाँबाट जनताले पाउने न्यायमा विभेद हुन्छ र न्याय चाहिँ सीमित व्यक्तिको कब्जामा जाँदैछ भने न्यायपालिकामा रूपान्तरणको लागि न्यायपालिकाका संरचनागत स्वरूपलाई रूपान्तरण गर्नु जरुरी छ र त्यो आवश्यकता पनि छ। तर त्यसको अर्थ चाहिँ केही टार्गेटेड व्यक्तिलाई फलाना फलानालाई लगाउने भन्ने भन्नु भएन। कार्यक्षमताको अभाव छ, न्याय क्षमता छैन भने छनौट गरेर न्यायपालिकालाई चाहिँ आम नागरिकसम्म विश्वास पुर्याउनका लागि असफल हुनुभएका न्यायाधीशहरू पनि सर्वोच्चमा हुनुहुन्छ भने उहाँहरूमाथि आयोग लगाउनुपर्छ र उच्च अदालतको संरचना पनि परिवर्तन गर्नुपर्छ। तर व्यक्ति लक्षित भएर चाहिँ गर्नु हुँदैन र यो एमनेस्टी इन्टरनेसनल सहितका मानवाधिकार आयोगले
0: न्यायपालिकाको निष्पक्षतामाथि त प्रश्न उठ्यो नि त होइन? अहिले पछिल्लो समय पनि
12: एकदम स्पष्ट रूपमा प्रश्न उठेको छ। एउटा आम नागरिकले पाउने न्याय चाहिँ कदापि पनि मैले भने कदापि पनि जनअपेक्षित छैन। यस्ता फैसला आउन थाले सर्वोच्च अदालतबाट पनि जहाँ न्याय प्रमाणमा होइन न्याय पहुँचमा न्याय केही व्यक्तिहरूले इजलासमा बसेर मैले गरेको फैसला नै संविधान हो, मैले गरेको निर्णय नै कानून हो, कानून नै मै बनाउँछु भन्ने आशयले निर्णय आउन थालेका छन् र त्यो अत्यन्त दुर्भाग्य यो देशको न्यायपालिकाको लागि। र यदि यही स्थितिमा छोड्ने हो भने आम नागरिकको लागि न्यायकामा पहुँच हुँदैन र त्यसको लागि चाहिँ न्यायपालिकामा तपाईँले भन्नुभयो जस्तो तीनजना माननीय न्यायाधीशहरू जो सूचीक्रममा चाहिँ हुनुहुन्थ्यो उहाँहरूको बाहेकका पनि अरू धेरै न्यायाधीशहरूलाई हामीले छानबिन अनुसन्धान फसलामा कार्य क्षमतालाई हेर्नुपर्छ त उहाँहरूलाई टाढा गरेर ल्याउनु चाहिँ हुँदैन र न्यायपालिका सुधारको लागि चाहिँ जरुरी छ। अहिले
0: आज तपाईँले देखिराख्नु भएको छ होइन, प्रदेशमा सत्ताको लुछाचोडी छ, भागभण्डामा एमाले कंग्रेस र माओवादी नेकपा बीच दौड़धूप पनि छ, चौरासीमा हुने स्थानीय चुनाव र प्रदेश सभाको चुनावको यतिखेर कस्तो प्रभाव पर्न सक्छ, यसको आकलन कसरी गर्न सकिन्छ सुशीलजी?
12: यस्तो हुन्छ, हामीले एउटा कुरा के मानौ भने स्पष्ट र सक्षम हामीलाई एउटा प्रतिपक्ष चाहिन्छ गणतन्त्रमा लोकतन्त्रमा। तर प्रतिपक्षहरू कस्ता भए भन्नुहुन्छ भने सत्ताको लुछाचोडीमा फागुन 21 चुनावपछि पनि नेकपा एमाले नेपाली कांग्रेस र तपाईँको नेकपाले चाहिँ पाठ सिकेको रहेनछन्। यिनीहरूले हेर्नु सत्तामा भोग गरेर सत्ताको लुछाचोडीले गर्दाखेरि भदौ 24 अवस्था आएको हो, त्यो अवस्थामा उनीहरू सिकेका रहेछन्। अझै पनि उनीहरूलाई दलीय भागभण्डा चाहिएको छ, उनीहरूलाई अझै पनि राजनैतिक भागभण्डा चाहिएको छ, अझै पनि सत्ता चाहिएको छ, कुटी चाहिएको छ, जनताको अपेक्षित कामको लागि हामी अघि बढ्नुपर्छ भन्ने भावना देखिएन। र ती व्यवस्था मैले अघिल्लो प्रश्नमा पनि न्यायपालिकाका तीनजना न्यायाधीशहरूमाथि महायोग लगाउने सपना मल्ल, प्रधान कुमार रेग्मी श्रीमान, हरिपयन श्रीमान लगायत तीनजना श्रीमानमाथि महायोग लगाउने प्रस्तावलाई पनि यता कता घुम्रो तरिकाले सत्ताको खेल त होइन यो भन्ने पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यसकारणले मैले पनि गर्न खोजेको के हो भने नेपाली जनताले चाहेको सुशासन हो, सक्षम न्यायपालिका हो, त्यसको लागि यी दलहरू सक्षम भए आउँदो स्थानीय चुनावमा पनि यी दलको यो भागभण्डाको लुछाचोडीले चाहिँ यिनीहरूको हबीगत चाहिँ फागुन 21 सरहमा पुग्छ, सुध्रन सकेनन् भने भन्ने चाहिँ मलाई लाग्छ।
0: अब अहिलेको अवस्थामा विगत 35 वर्षदेखि दलीय आवरणमा विद्यार्थी राजनीति र कर्मचारी संगठन खारेजलाई आत्मसात गरेर बस्नुले अब कंग्रेस एमाले नेकपा र उहाँहरूको भातृ संगठन विद्यार्थी संगठनहरू पनि मौन भएर बस्नु भएको स्थिति छ होइन? विद्यार्थी र राष्ट्र सेवक कर्मचारीमा दलीय आवरणलाई आफ्नो राजनैतिक कमजोरी भएको स्वीकार्ने हो कि वा चाहिँ दलहरूलाई आफ्नो जनविश्वास गुमेको आकलन गर्न सकिन्छ अहिलेको पछिल्लो परिस्थिति हेर्दा?
12: यस्तो हुन्छ, उहाँहरूले आफ्नो हिजोको दिनमा भएका निजामती कर्मचारी वा कर्मचारी संयन्त्रभित्र आफ्नो दलीय संगठन विस्तार गर्ने, विद्यार्थीमा राजनीतिक दलको संगठन विस्तार गर्ने जस्ता कार्यहरूमा आत्मग्लानी उहाँहरूलाई छैन, किनभने उहाँहरूका केही अग्रपन्थीका नेतृत्व परेका व्यक्तिहरूले भड्काइरहेको सामाजिक अभिव्यक्ति दिइरहेको हामी सुनिरहेका छौँ। तर उहाँहरूमा चाहिँ के रह्यो भने जनताको विश्वास चाहिँ देखिएन। अहिले जनताले के मानेनन् भने यी दलहरूले हिजो राजनीतिक भागभण्डामा न्यायलाई पनि नियुक्ति गरे, भागभण्डा गरे, हिजो राजनीतिक भागभण्डामा कर्मचारी तन्त्रलाई पनि प्रयोग गरे, विद्यार्थीलाई पनि राजनीतिक भागभण्डामा प्रयोग गरेर देशलाई तहस नहस बनाएको अवस्थाले जनताले उहाँहरूमाथि विश्वास नगरेको कारणले गर्दा, जनताको अपेक्षित परिणाम नभएको कारणले गर्दा आत्मसात गरेको भए त प्रदेश चुनावमा प्रदेश सभामा फेरि दुसरी गर्ने थिएन सत्ताको लागि। तर यहाँ के भयो भने उनीहरूले यो देशमा हामीले गरेको गल्ती अनुभव गर्नुपर्छ भन्ने होइन, अहिले जनताको अपेक्षित मत नभएर आन्दोलन गर्न बोलाउँदा मान्छे आउने मान्छे नभएर आन्दोलन गर्न कसले एक्लै गोली कराएर हुँदैन बाटोमा, त्यस कारणले यो अवस्था। हिजो मैले प्रचण्डको एउटा भाषण सुन्दै थिएँ, त्यहाँ के भन्यो भने 8-10 लाख मान्छे निकाले भने त सत्र हामी पनि परिपूर्ण गर्न सक्ने रहेछौँ भन्ने कुरामा भन्दै हुँदैछ। त्यो अभिव्यक्ति के हो त भन्नुहुन्छ भने यो देशमा अशान्ति विशृङ्खल, हाम्रो सत्ता कायम हुनुपर्छ, हामीले सत्ता गर्नुपर्छ, जनता गरिब जनतालाई 10 वर्ष जना युद्ध गर्दा पनि दिन नसकेको प्रतिबल आत्मसात गर्न सक्नु भएको पनि देखिएन र सत्ताको श्रेणीमा जाने अवस्था उहाँको त्यो अभिव्यक्ति थियो। र त्यस्तै हाम्रा केही कानून व्यवसाय साथीहरूले पनि त्यस्तो अभिव्यक्ति दिँदै गरेको म सुन्दैछु। यी अभिव्यक्ति भनेका के हुन् भन्दाखेरि समाजलाई बितोल्ने, शान्ति सुव्यवस्था कायम नगर्ने, हिजो कमाएर खाने सहजै न्यायपालिकामा दुई चारजना अधिवक्ता कानून व्यवसायीहरूको हाली मुहाली हुने प्रक्रियालाई नै निरन्तरता दिनुपर्छ भन्ने आशयमा लागेको मात्रै हो यो, अन्यथा उहाँहरूले आत्मसात गरेको चाहिँ अनुभूति हुँदैन।
0: र यो कुमार बेन सुटुक्क भारत गएको विषय पनि यतिखेर व्यापक रूपमा आएको छ, होइन? अब कूटनीतिक सम्बन्धको हिसाबले वा भ्रमणै प्रधानमन्त्रीको भ्रमणकै चाँजो पाँजो मिलाउने हो भने पनि परराष्ट्र मन्त्रालय अन्तर्गत जाने विषय थियो, किनभने राष्ट्रसभा सभापति अब चीन भ्रमण जाँदै हुनुहुन्छ। यसो हेर्दाखेरि चाहिँ कतै हिजो बोलाउँदा नजाने बोला भन्दा जाने भएको त होइन यो सुशीलजी?
12: होइन, मलाई के लाग्छ भने यदा कदा त्यसरी सरकारको निर्णय पार्टीगतको निर्णय बिना नै पठाइएको हो भने उहाँहरूलाई पठाउने कार्यलाई चाहिँ त्यति हामी कूटनीतिक रूपमा त्यति परिपक्व निर्णय भएर मान्न सक्दैनौँ। हेर्नुहोस्, यदि हो भने है, तर उहाँ व्यक्तिगत काममा जानुभएको हो कि सरकारको काममा जानुभएको कि जानुभएको छ कि छैन भन्ने कुरा पनि स्पष्ट आवाज नभइकन त्यहाँसम्म हामी प्रवेश गर्नु भएन। तर यदि त्यसरी पठाइएको व्यक्तिगत रूपमा हो भने त्यो कूटनीतिक सम्बन्धको लागि त्यति राम्रो सम्बन्ध मानिँदैन, त्यसो गर्नु हुँदैन। त्यो गर्नु भनेको चाहिँ हिजोका दलको अभिगतसँग पनि हामी अघि बढ़िरहेको देखिन्छ। र अर्कोतर्फ मैले पार्टी सभापति रवि लामिछानेको चीन भ्रमणलाई चाहिँ यो दलीय जुन सत्ताधारी दलको चाहिँ सभापति आफै जाँदाखेरि यहाँ देशमा भएको सरकारको समन्वय पनि त्यहाँबाट हुन्छ र सत्ताधारी दल भनेको नै सरकारको एउटा अङ्ग हो भने हामीले मान्नुपर्छ, किनभने लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्थामा दल विहीनको सरकार हुँदैन। र यो दल राष्ट्रपाकै दलको सरकार भएको हुँदाखेरि राष्ट्रपाको सभापति जानु भनेको चीनमा चाहिँ त्यसले चाहिँ चीनसँग दलीय सँगसँगै सरकारको पनि सम्बन्ध विस्तार गर्नका लागि, देशको कूटनीतिक सम्बन्ध स्थापना गर्नका लागि त्यसले सहयोग गर्छ, त्यो राम्रो हो। देशका सीमा सम्बन्धमा लिपिया धुराका समस्या चीनसँग पनि जोडिएको छ र त्यहाँ पनि यो स्पष्ट आवाज उठोस्, देश र जनताले यो सरकारबाट खोजेको अपेक्षालाई प्राप्त गर्न सकुन्, अन्यथा यो सरकार पनि असफल भयो भने यो देशमा जनताले आशा गर्ने ठाउँ केही पनि छैन। किनभने विगतका 35 वर्षमा देखाएको अभिगतमा यो सरकार फर्किएर गयो, आफ्नै बीचमा विभाजन गर्न थाल्यो भने दुर्भाग्य हुन्छ।
0: हस्, सुशीलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। आजले श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौं।
13: वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ, फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
14: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
13: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए, तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
14: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
13: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
14: साथै विवाह व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
13: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
14: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
13: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98460-71481 र 98013-54415।
8: रेडियो आदिखोला 105.4
0: राम्रा कामका बारेलाई उठान पनि गर्ने गर्दछौ र स्थानीयता आइसकेपछि जनताले घर नजिकको सरकारको प्रत्यावर्ति गर्न पाए त उहाँहरूले चाहिँ आफ्नो कार्यकालभरि आफ्नो अवधिभरि के काम गर्न सक्नुभयो त? जनतालाई डेलिभरी दिने कुरामा पालिका सरकारहरू सक्षम छन् त, स्थानीय तहहरू सक्षम छन् त? आजको पालिका बसमा हामी परिचर्चा गर्न चाहन्छौ सुर्खेतको बराताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीसँग हामी कुराकानी गर्नेछौ र उहाँसँग विशेष गरी स्थानीय तहले अंगीकार गरेका विषयहरू र स्थानीय तहले आफ्नो जिल्लामा अर्थात आफ्नो नगरमा अर्थात आफ्नो गाउँपालिकामा स्थानीय तहमा गरेका कामहरू किनभने पर्यावरणको विषय।
15: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
16: यस समयको साथमा जितु सुनचादी पसल
17: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
16: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
15: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजे को आधी खुला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत आरती कुंवर संघ जिला को पहिलो आवाज रेडियो आधी खोला को समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। आज हरिशयनी एकादशी तुलसीको बिरूवा सारिँदै स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षति बापत 16 लाख रूपियाँ भन्दा बढ़ी राहत वितरण र नेपाल डर्मोक्रेटिक लयर्स एसोसिएशनको 6 अधिवेशन सम्पन्न अध्यक्ष मकेसी। प्रत्येक वर्ष अषाढ़ शुक्ल एकादशी का दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशी का दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। अषाढ़ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरि शयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। 1 वर्षमा 24 एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासका 4 महिनामा पर्ने 8 एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र 4 महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढानीलकण्ठ उपत्यका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लागेको छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी ढिँडो लगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मुठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। वास्तुदोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। 4 महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट चतुर्मास व्रतको उद्धापनका लागि हवन समेत गरिन्छ। बाघ चितुवा भालु लगायत वन्यजन्तुको आक्रमणबाट स्याङ्जामा आर्थिक वर्ष 2082-83 एकजना व्यक्ति घाइते हुनुका साथै 295 वटा घरपालुवा जनावर र बालीनालीमा क्षति पुगेको छ। उक्त क्षति बापत डिभिजन वन कार्यालय स्याङ्जाले 16,26,748 रूपियाँ राहत वितरण गरेको छ। डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख नवराज बरालका अनुसार जिल्लाका 8 वटै सब डिभिजन वन कार्यालय मार्फत स्थानीयले दिएका निवेदनका आधारमा घटनाको स्थलगत अध्ययन तथ्य पुष्टि र मूल्याङ्कनपछि राहत वितरण गरिएको हो। उहाँका अनुसार सबैभन्दा बढ़ी 267 वटा बाख्रा चितुवा तथा अन्य वन्यजन्तुको आक्रमणमा परेका छन्। यस्तै 10 वटा भैंसी तथा पाड़ापाड़ी 5 वटा गोरू 2 वटा भेड़ा र 10 वटा कुखुरामा पनि क्षति पुगेको छ। मानव क्षतिको घटनामा फालिङ नगरपालिका क्षेत्रमा चितुवाको आक्रमणबाट 1 जना घाइते भएका थिए। त्यसै गरी गलाङ नगरपालिकामा बादरको झुण्डाले करिब 30 रोपनी क्षेत्रफल मा लगाइएको मकै बाली नष्ट गरेको कार्यालयले जनाएको छ। वन अधिकृत अमर बहादुर पराजुलीका अनुसार राहत वितरण निर्देशिका 2080 बमोजिम गरिएको हो। निर्देशिका अनुसार बाख्रा र भेड़ाको क्षतिमा बढ़ीमा 10,000 रूपियाँ, भैंसी र गोरूको क्षतिमा बढ़ीमा 20,000 रूपियाँ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिलाई 1,00,000 रूपियाँसम्म राहत उपलब्ध गराइने व्यवस्था छ। उहाँले अन्नबालीमा भएको क्षतिको राहत भने सम्बन्धित स्थानीय तहबाट प्राप्त सिफारिश र मूल्याङ्कनका आधारमा निर्धारण गरिएको जानकारी दिनुभयो। नेपाल डेमोक्राटिक लयर्स एसोसिएशन डीएलए नेपाल स्याङ्जा शाखाको 18 वार्षिक साधारण सभा तथा 6 अधिवेशन स्याङ्जा सदरमुकाम स्थित बार भवनको सभाहालमा सम्पन्न भएको छ। कार्यक्रममा डीएलए नेपालका पूर्व केन्द्रीय सचिव अधिवक्ता तुलसी गिरीले स्वतन्त्र न्यायपालिका, कानूनको शासन र मानव अधिकारको रक्षाका लागि पहरेदारको रूपमा रहेका डीएलएले महत्वपूर्ण भूमिका निर्वाह गरेको खण्डमा मात्र लोकतन्त्र बलियो हुने बताउनुभयो। साधारण सभा तथा अधिवेशनको निर्वाचनले अधिवक्ता चन्द्रबहादुर केसीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा अधिवक्ता श्यामकाजी अधिकारी, सचिवमा पारसमणि पाण्डे, कोषाध्यक्षमा नारायण प्रसाद रेग्मी, सदस्यहरूमा रामेश्वर रेग्मी, युगनारायण श्रेष्ठ, मोहन थापा, दीर्घनारायण मरासुनी, विश्वराज मरासुनी र संगीता नेपाली समेत गरी 9 सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। कार्यक्रममा डीएलएका सदस्यहरू श्यामकाजी अधिकारी र रामेश्वर रेग्मीले आफ्नो मन्तव्य राख्नु भएको थियो। डीएलएका अध्यक्ष अधिवक्ता युगनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अधिवक्ता चन्द्रबहादुर केसीले एवं संचालन सचिव पारसमणि पाण्डेले गर्नु भएको थियो। पाल्पाको तानसेनलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाले सड़क तथा सार्वजनिक स्थल अतिक्रमण गरी गरिने विभिन्न गतिविधिमा रोक लगाएको छ। जथाभावी व्यापार व्यवसाय सञ्चालन गर्ने, मनपरे पार्किङ गर्ने तथा अवैध संरचना निर्माण गर्ने कार्य रोक्न नगरपालिकाले निर्देशन दिएको हो। पछिल्लो समय सड़क तथा सार्वजनिक स्थल अवरूद्ध हुने गरी व्यापार व्यवसाय संरचना निर्माण र जथाभावी पार्किङ गर्ने कार्य बढ़ेपछि नगरपालिका व्यवस्थापनमा कड़ाई गर्न हो। तानसेनका सड़क साँघुरा हुनुका साथै व्यापारी तथा व्यवसायीले सड़क र सार्वजनिक स्थल अतिक्रमण गरी व्यापार गर्ने गुनासो बढ़ेपछि नगरपालिकाले यस्तो कदम चालेको जनाएको छ। नगरपालिकाले यही साउन 21 गतेभित्र सड़क, मन्दिर वरपर ऐतिहासिक स्थल तथा घरका पेटी अतिक्रमण गरी सञ्चालन गरिएका व्यापार व्यवसाय हटाउन सम्बन्धित व्यापारी तथा व्यवसायीलाई निर्देशन दिएको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सतीश यादवले नगरको सौन्दर्य कायम गर्न तथा ट्राफिक व्यवस्थापन सहज बनाउन अभियान शुरू गरिएको बताउनुभयो। उहाँले सड़कका पेटीमा टिनका छाना, प्लास्टिक, हुक, स्ट्याण्ड तथा बोर्ड राखेर व्यापार व्यवसाय गर्न नपाइने बताउनुभयो। यस्तै सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पार्किङ क्षेत्र तोकिएको छ। नारायण स्थान क्षेत्रमा राधे राधे पार्किङ क्षेत्र, विशाल बजार क्षेत्रका लागि गोलाखाना क्षेत्र, टोडी हिल क्षेत्रका लागि बस पार्क र मिशन क्षेत्रका लागि मिशनमा स्थान क्षेत्रमा पार्किङ व्यवस्था गरिएको छ। दुई फाङ्ग्रे सवारी साधनले पनि तोकिएको स्थानमा मात्र पार्किङ गर्न पाउने नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। लमजुङ जिल्ला अदालतमा पछिल्ला 3 आर्थिक वर्ष यता वर्षेनी करिब 1,000 मुद्दा दर्ता भइरहेका छन्। मुद्दाको चाप उच्च रहे पनि पछिल्ला वर्षहरूमा अदालतको मुद्दा फर्छोट दरमा उल्लेख्य सुधार भएको देखिएको छ। जिल्ला अदालतको वार्षिक प्रगति विवरण अनुसार आर्थिक वर्ष 2080-81 मा कुल 1,024 मुद्दा लगतमा रहेकामा 678 मुद्दा फर्स्योट भएका थिए। उक्त वर्ष 347 मुद्दा बाँकी रहँदा फर्स्योट दर 66.15% थियो। 18 महिना भन्दा बढ़ी समयदेखि विचाराधीन रहेका मुद्दा 12 थिए। आर्थिक वर्ष 2081-82 कुल 1063 मुद्दा लगतमा रहेकामा 714 मुद्दा फर्स्योट भएका थिए। त्यस वर्ष फर्स्योट दर 67.17% रहँदा 349 मुद्दा बाँकी थिए। 18 महिनाभन्दा बढ़ी समयदेखि विचाराधीन रहेका मुद्दाको संख्या 20 पुगेको थियो। अदालतका श्रेष्ठदार रामबन्धु गौतमका अनुसार आर्थिक वर्ष 82-83 अदालतको कार्य सम्पादनमा उल्लेखनीय सुधार देखिएको छ। कुल 1009 मुद्दा लगतमा रहेकामा 826 मुद्दा फर्स्योट भएका छन्। यससँगै फर्स्योट दर 81.86% पुगेको छ भने बाँकी मुद्दाको संख्या घटेर 183 झरेको छ। लामो समयदेखि विचाराधीन रहेका मुद्दाको संख्या पनि उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष 82-83 18 महिनाभन्दा बढ़ी समयदेखि विचाराधीन रहेको मुद्दा एक मात्र रहेको अदालतको तथ्याङ्कले देखाएको छ। गुल्मीमा गत आर्थिक वर्ष 2082-83 1 अर्ब भन्दा बढ़ी बजेट खर्च हुन नसकेको पाइएको छ। गत वर्ष यस जिल्लामा संघ प्रदेश तहको स्थानीय तहको 11 अर्ब 10 करोड़ 61,20,633 रूपियाँ बजेट विनियोजन भएको थियो। कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीको बिहिबार सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदन अनुसार विनियोजित बजेटमध्ये यहाँ कुल 10 अर्ब 10 करोड़ 30,06,248 रूपियाँ बजेट निकासा खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक महेन्द्र प्रसाद भण्डारीका अनुसार यस जिल्लामा 1 अर्ब 31,14,385 रूपियाँ बजेट खर्च भएको छैन। गत वर्ष गुल्मीमा संघीय सरकारको चालू र पूँजीगत गरी कुल 9 अर्ब 1,76,57,022 रूपियाँ बजेट विनियोजन भएको थियो। जसमध्ये 8 अर्ब 52,08,96,336 रूपियाँ अर्थात 94.49% बजेट मात्रै निकासा खर्च भएको छ। गत वर्ष संघीय सरकार को चालतर्फ 7 अर्ब 90 करोड़ 9,74,022 रूपियाँ विनियोजन भएको बजेट मध्ये 7 अर्ब 59,61,33,663 रूपियाँ अर्थात 96.14% बजेट निकासा खर्च भएको पाइएको छ। पूँजीगततर्फ 1 अर्ब 11 करोड़ 66,57,022 रूपियाँ विनियोजन भएको बजेट मध्ये 92.47,62,673 रूपियाँ अर्थात 82.81% बजेट निकासा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। प्रदेश सरकारको चालू र पूँजीगत गरी कुल 2 अर्ब 8 करोड़ 84,63,611 रूपियाँ बजेट विनियोजन भएको थियो। जसमध्ये 1 अर्ब 58 करोड़ 21,09,912 रूपियाँ अर्थात 75.75% मात्रै बजेट निकासा खर्च भएको छ। अब अन्तिमादि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज हरिशयनी एकादशी, तुलसीको बिरूवा सारिँदै सैंजामा वन्यजन्तुको आक्रमण क्षति बापत 16 लाख रूपियाँ भन्दा बढ़ी राहत वितरण र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनको 6 अधिवेशन सम्पन्न, अध्यक्ष मकेसी। आधी खोला खबर सकियो, साँझ 6:30 अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई पनि प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: आधिखोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आज मिति 2083 साल साउन महिनाको 9 गते शनिबार तदनुसार सन् 2026 जुलाई 25 तारीख अषाढ शुक्ल पक्षको एकादशी तिथि मध्याह 12:05 बजेपछि द्वादशी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा सबैलाई समेटेर काम दिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनु पर्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ। वृष राशि हुनेहरूको लागि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आमदानी बढ़ाउने काम शुरू हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

मिथुन राशि मिथुन राशि हुनेहरूको लागि चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिराउन सक्छ। नयाँ कामको लगानी गर्न केही समय पर्खदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बेसिरको निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। कर्कट राशि हुनेहरूको लागि प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोगी कामले अरूको उपकार गर्न सकिनेछ। सिंह राशि हुनेहरूको लागि काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड़ लिनेछ। भौतिक सुख सुविधा प्राप्त हुनेछ। घरेलु प्रयोजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ। कन्या राशि हुनेहरूको लागि बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्न पर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। तुला राशि हुनेहरूको लागि प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। मौकामा प्रयत्न गर्दा काम बढ्नेछ। तर आलोचकहरूबाट सतर्क रहनु पर्ला। शोकले खर्च बढ़ाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ तर खर्च बढ़नेछ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि आठले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आगन्तुकहरूले अल्मल्याउने हुँदा काममा समय दिन नसकिएला। तापनि विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहोराएर प्रयत्न गर्नुपर्ला। विश्वास पात्रमाथि शंका जाग्न सक्छ। धनुराशि हुनेहरूको लागि खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोराएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सापत वा कर्जा मार्फत धन जुट्नेछ। पेसा व्यवसायमा लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ। मकर राशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढ़ाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ। कुम्भ राशि हुनेहरूको लागि पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि बुद्धिले काम विदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्नेछ तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ़नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ। तारिफयोगी कामले लोकप्रियता दिलाउनेछ।
हजुर यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौ। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्मश साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा पनि योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ़नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ।

बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, आज हामी यति बेला हामी कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 441 2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0363 441 2585। आज असार शुक्ल एकादशीको दिन रहेको छ। आजको दिनमा घर घरमा रहेको मोठमा चाहिँ तुलसीको बिरूवा सार्ने दिन रहेको छ। आजको दिनमा यहाँहरू विभिन्न विष्णु मन्दिरहरूमा पूजाआजाका लागि निस्किसक्नु भएको छ होला। र आजको दिनमा तुलसीलाई विशेष पूजा आराधना गरी व्रत बस्ने चलन रहेको छ। यो एकादशीका अवसरमा, हरिशयनी एकादशीका अवसरमा यहाँहरू सम्पूर्णमा धेरै धेरै शुभकामना व्यक्त गर्दछौ। र हामी कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भमा छौं। यहाँहरू हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364 41 2585।

हजुर, अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्व हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम

0: दुई जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
0: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9856-31-730, 9856-55-536 र 9843-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849-78921 र 9842-39-399।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
4: र मिर्दे करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363-44-331, मोबाइल 9856-55-331।
5: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98-560-5108 र 98-673-70-771।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी पन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 063-441-5002, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरि गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: चिया कस्तो सास गुनाको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो
2: भएको छ, गर्नु पर्दैन त? दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
7: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: बोतल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा 100 बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र 100 बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9842939399।
2: हाङसाङदी छाया क्षेत्र शिव मन्दिरको सूचना।
8: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
2: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
8: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
2: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव, मोबाइल 9841648515 र 9855787573।
8: छाङछाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङछाङदी।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
7: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल छेउ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 03-6441-163। मोबाइल 98-61-98-870।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिचेबल क्याश डिस्काउन्ट अनि अनबिचेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ 3 चिन्ने पानी। सम्पर्क मोबाइल 9860-96248 र 9851-20189।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 0367-41-6024।

0: माइलाबा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन सुर गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
0: सुन्नुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
6: धत यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
0: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
6: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
6: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
0: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
6: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ 8 मोडको ओह्रालो VIP टोल सम्पर्क मोबाइल 98-460-71-481 र 98-013-54-415
7: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
0: यही साउन 10 गते शनिबारका दिन
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा
0: मोबाइल 98-460-71-481 र 98-013-54-415 छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।

0: बारम्बार दुखुराईमा मनमा केही कराईको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 0364140044, मोबाइल 98460013173। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
1: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
2: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
3: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा, किन बोलाको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।

0: ए अंकल, गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना: यही साउन 10 गते शनिबारका दिन वरिष्ठ सुगर थाइराइड तथा हर्मन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ। उक्त दिन सुगर थाइराइड, उच्च रक्तचाप, निसन्तानपना, हर्मोन गडबडी, तल्लो पेट दुख्ने, पाठ्यघर चिलाउने, महिनावारीमा गडबडी, पाठ्यघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्नु परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: मृदी स्वास्थ्य क्लिनिक, वालिङ छ मृदी, तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9864140147। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9864086005।
6: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना: रूपन्देहीको मणिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 0171560226। बीबीएस भर्नाको लागि 9857042624। बीए र बीएड को लागि 9841296057।
7: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दैको त हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
7: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
8: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
9: हाम्रा सेवाहरू: फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
10: मोबाइल 9856303988 र 9856555988
11: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना
12: यही साउन 10 गते शनिबारका दिन
11: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो सरी पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 9856552049।
12: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
4: प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, सिउ सिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855027971 र 9841600866।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क
5: मा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
11: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
11: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
12: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
12: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
12: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
12: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
12: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।
2: रेडियो आदि खोला 105.4।
3: खबर वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने, केन्द्रीय बैंकद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा संशोधन। आज दिउँसो 4 प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै। बर्ड फ्लूको संक्रमण नियन्त्रणतर्फ जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह। फ्रान्स र स्पेनमा डडेलो तीव्र, 1,40,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो। र नाभिबियाका रूबेन ट्रम्पलमनले एनपीएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने। नेपाल खबरमा अब पूरा खबर। नेपाल राष्ट्र बैंकले वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अध्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको हो। भुक्तानी सेवा प्रदायकले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो। भुक्तानी सेवा प्रदायक संस्थाले आउँदो असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। राष्ट्रिय परिचय पत्र लिएको भए असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधिक गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ। राष्ट्रिय परिचय पत्र लिइ नसकेका नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्र लिई ग्राहक पहिचान अध्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट हरेक महिना जानकारी दिने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले भनेको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचय पत्र बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। यसरी खोलिने वालेटको सम्बन्धमा वालेट प्रयोगकर्ता नेपाल फर्किएको 35 दिनभित्र सम्बन्धित अनुमति प्राप्त संस्थाले राष्ट्रिय परिचय पत्रको विवरणले अध्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बाहेक आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। आज दिउँसो 4 प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै राति बागमती, गण्डकी र कोशी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भागका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यकामा पनि दिउँसोपछि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज जुलाई 25 तारीक संयुक्त राष्ट्रसंघको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम अर्थात वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे मनाइँदैछ। दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन्। खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ़दै गएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउने घटनालाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा धेरै मानिसले डुबेर ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन पालिकाले आफ्ना वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञको सुझाव छ। देशका विभिन्न 11 जिल्लामा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख भएको छ। गएको साउन 1 गते यता बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण संक्रमण थप बढ़न नपाएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यससँगै प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै 160 अर्ब लगानी रहेको भन्दै वहाँले यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा जोड़ दिनुभयो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ। वहाँका अनुसार बितेका 4 महिनामा 8,35,563 पंक्षी नष्ट गरिएको छ। 11,65,663 अण्डा 2,45,035 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्रै 3,67,535 नष्ट गरिएको पशु सेवा विभागको तथ्याङ्क छ। महानिर्देशक दाहालका अनुसार प्रभावित किसानलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। राहतका लागि 52 करोड़ रूपियाँ व्यवस्थापन भएकोमा अहिलेसम्म 104 जना किसान र फार्मको खातामा 50,71,15,704 रूपियाँ रकम निकासा गरिसकिएको छ। बर्ड फ्लूको संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ़न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
4: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and... Wherever you are, stay connected...

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust.
2: आठवाँ आयात भएको वनसार विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48,69,34,34,00,000 रूपियाँ बराबरको 22,67,419 थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35,54,73,42,000 रूपियाँ बराबरका 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9,08,23,97,000 रूपियाँ राजस्व पनि आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6,62,76,37,000 रूपियाँ वार्षिक राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36,79,27,58,000 रूपियाँको 18,89,664 थान स्मार्टफोन आयात भएको छ। त्यस्तै भारतबाट 10,79,00,000 रूपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको तथ्याङ्क छ। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको विरूवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू भएको छ। एक महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको विरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकोले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढा नीलकण्ठ, काठमाडौँ उपत्यकाका चार नारायण लगायत देशका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लागेको छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएकोले तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीको दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। अब विदेशको खबर। फ्रान्स र स्पेनमा डडेलु तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,40,000 नागेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिम क्षेत्रमा पर्ने जिरोन र ल्यान्स क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिम क्षेत्रमा लागेको डडेलोका कारण थप 30,000लाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ। त्यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन गरिएको छ। म्याड्रिडमा लागेको डडेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ। डडेलो निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले सामाजिक सञ्जाल मार्फत अवस्था अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै नियन्त्रणका लागि युरोपेली संघ यूको नागरिक सुरक्षा संयन्त्र सक्रिय पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार चेक गणतन्त्र र स्लोभाकियाबाट दुईवटा ब्ल्याक हक हेलिकप्टर सहित थप प्राविधिक सहयोग फ्रान्स आइपुग्नेछ। अब खेल खबर। नामीबियाका देब्रेहाते तीव्र बलिङ अलराउण्डर रूबेन ट्रम्पलमनले नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको आउँदो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। गएको वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जित्दा उनी फाइनलमा प्लेयर अफ द फाइनल बनेका थिए। त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट पनि भएका थिए। साबिक विजेता लुम्बिनीले ट्रम्पलमनलाई पुनः अनुबन्धन गरेको जनाएको छ। लुम्बिनीले मार्की एवं कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेरमल्ल, दिलीप नाथ, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरिसकेको छ। त्यस्तै अक्सनबाट लुम्बिनीले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने, केन्द्रीय बैंकद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा संशोधन। आज दिउँसो चारवटा प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै। बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख, जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह। फ्रान्स र स्पेनमा डडेलो तीव्र, 1,40,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो। र नामीबियाका रूबेन ट्रम्पलमनले एनपीएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने।

0: रेडियो आदिखोला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9865-31-730, 9865-55-536 र 9843-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849-68921 र 9862-39-399।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856-54313 र 9841-43-48-32।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दी करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 9856-55-331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर राका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र

0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9844584411 घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
1: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
1: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
0: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ
1: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440
0: होइन के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 063-441-502 मोबाइल 98-560-40-502 र 98-460-51-401
4: रेडियो आदिखोला 105.4

0: अनि एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्टान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9856501119 र 9856333246
5: हजुर बुवा यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
6: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
5: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो
6: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
7: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
6: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
7: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
0: पर्वत जाने गेट सहारा एग्रोभेट।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 600।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364-41-258।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटलको खुर लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
6: रेडियो आदिखोला 105.4

0: यस मैम, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
4: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: धार बीआईसीटी तर्फ 36 सीट का लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
4: हाम्रा विशेषताहरू
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
4: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
4: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
4: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
4: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
4: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
1: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा
4: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
4: स्वच्छ चमेना गृहको व्यवस्था
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
4: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-13-224
1: 98460-71-184
4: 98460-43-789
1: 98560-55-141
4: 98460-86-125
1: 98461-5780
4: 98461-24276
1: र 98461-17661
4: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा।
5: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
6: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
5: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
6: तिमीले जहाँ सोच्यौ मैले नै त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
5: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
5: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
5: मोबाइल नम्बर 98060-41870 र 98665-94497।
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ। हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
1: बिग्रेका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468332809 र 9856502171।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97-484-34-84।
6: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 63-641-6024।

0: बुथोल पावर कंपनी लिमिटेड को सूचना आर्थिक ऐन 2083 रे श्रावण 1 गते देखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% का दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% का दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
1: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: ग्रुप राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673707071।
0: सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
3: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
3: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
3: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
3: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9846071481 र 9803054415।
4: रेडियो आदिखोला 105.4।

0: अपूर्ण श्रद्धांजलि इस आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिंग 8 सैंगजा का शुभ चिंतक गोविंद रेग्मी संचालक समिति सदस्य चक्रबंधु रेग्मी शेयर सदस्य चंद्रावती पंगेनी का पिता एवं इस संस्था का शेयर सदस्य विष्णु प्रसाद पंगेनी का ससुरा बुआ खेमानंद रेग्मी को यही साउन 5 गते मंगलवार का दिन 86 वर्ष को उमेर में भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला परिवार वालिङ 8 सैंगजा।
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
2: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
2: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
3: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806661052।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड बैटरी को

0: आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक साइड ब्याट्रीमा दुईदेखि पाँच वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
0: हामी कहाँ एक साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364145002, मोबाइल 98560405002 र 98460151।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अन बिटेबल क्याश डिस्काउन्ट अनि अन बिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको इएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ तिनसिन नेपानी। सम्पर्क मोबाइल 9846096248 र 9251120189।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780।
4: ए नानी, त्यो पानी नपिउ त।
5: किन र काका?
4: त्यो पानी फोहोर छ।
5: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइरा जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-7071-7740।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56496।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: सुनत ना, आइले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: यो त साच्चै एकखेप पाँच थोप्लो चार मेगा हर्जको रेडियो आदि खोलिरहेछ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 18921 र 98462 39399।
3: हाङसाङदी छाया क्षेत्र शिव मन्दिरको सूचना।
4: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
3: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
4: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
3: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव, मोबाइल 98461 48515 र 98560 87573।
4: छाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङसाङदी।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा, डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9844-85411।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363-590-440 र 9856-29-440।

0: स्नातकतः भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क रामबाडी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मलिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 98-460-21-629 र 98-461-2551।
4: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो? गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै? सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 98-560-85-667।
5: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 98-462-98-145।
7: सुन्नु न
8: भन त
7: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
8: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031 9066

0: भावपूर्ण श्रद्धांजलि इस आदिखोला संचार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिङ 8 स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी संचालक समिति सदस्य चक्रबन्धु रेग्मी शेयर सदस्यहरू चन्द्रावती पंगेनीका पिता एवं यस संस्थाका शेयर सदस्य विष्णु प्रसाद पंगेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला परिवार वालिङ 8 स्याङ्जा।
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
7: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9856308029
5: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
5: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
0: फोन 0360 44 600
6: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
7: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
6: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
7: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847239866।
9: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-441-258।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डा
8: डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
9: Music Nepal.

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेसम्म छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खुला 105.4।
4: सबैभन्दा पहिले मुख्य खबर। अख्तियारमा 1 वर्षमा 33,000 भन्दा धेरै उजुरी। पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाव पाउन थाले। बारीबाटै काँचो प्रतिकोसा 6 रूपियाँसम्ममा बिक्री। स्मार्टफोनको प्रयोगसँगै आयात बढ़दो। बितेको आर्थिक वर्षमा झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन भित्रियो। युक्रेनको किएव क्षेत्रमा रूसबाट क्षेप्यास्त्र आक्रमण 10 जनाको ज्यान गयो 100 जना घाइते। र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गन क्लोपलाई। नेपाल खबरमा अब पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा फर्सेट लगायतको तथ्याङ्क सार्वजनिक गरेको हो। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,779 उजुरी फर्सेट भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात स्थानीय तहसँग सम्बन्धित रहेका छन्। कुल उजुरी मध्ये 48.96% स्थानीय तहका रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रादेशिक सरकारसँग सम्बन्धित 13.04% रहेका छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फर्सेटमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढ़ाउनु पर्नेमा जोड़ दिनु भएको छ। भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दीवासको टोलीले 7,50,000 घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। साथै स्रोत नखुलेको थप 71,115 रूपियाँ र 3 थान मोबाइल पनि बरामद भएको अख्तियार कार्यालय बर्दीवासले जनाएको छ। बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको क्रममा डिभिजन प्रमुख ढकाल ले अधिकृत मार्फत घुस मागेको आरोप छ। ढकाल र चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाव पाउन थालेका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रतिकोसा 6 रूपियाँसम्म पाउन थालेका छन्। गएको वर्ष यो बेला प्रतिकोसा काँचोको 2-3 रूपियाँमा बिक्री गर्नुपर्ने बाध्यता थियो। तर असोजदेखि भारतबाट केरा भित्रन रोक लगाएपछि केरा आयात हुन छाडेको र किसानले पनि भाव पाउन थालेका महतोले भएको छ। उहाँका अनुसार चितवनमा 3,000 बिघा जमीनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालबोक G9 विलियम हाइब्रिड जातका केरा खेती हुन्छ। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाण्डौ पोखरा दाङ वीरगंज हेटौड़ा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केराको उत्पादन राम्रै हुने गरेको संघले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढ़ेको छ। गएको आर्थिक वर्ष 82-83 झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन र 24 करोड़ रूपियाँको स्मार्ट वाच आयात भएको भन्सार विभागको तथ्याङ्क छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48,69,34,34,76,000 रूपियाँ बराबरको 22,67,100 419 थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35,54,73,42,000 रूपियाँ बराबरको 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9,08,23,97,000 रूपियाँ राजस्व आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6,62,76,37,000 रूपियाँ राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा बढ़ी स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36,79,27,58,000 रूपियाँको 18,89,634 थान स्मार्टफोन आयात भएको छ। यस्तै भारतबाट 10,79,00,00,000 रूपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बुद्ध एयरले नयाँ सिरिजको एटीआर विमान भित्रायो। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाउ पाउन थाले लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। बुद्ध एयरले नयाँ सिरिजको एटीआर 72-600 विमान भित्र आएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्ति मार्फत जनाएको छ। कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर 72-600 विमानमा उडान प्रणाली, एभियोनिक्स, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिएसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ। यो सिरिजका विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ। काठमाडौँ र भैरहवा विमानस्थलमा झण्डै 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ। बुद्ध एयरसँग अहिले एउटा एटीआर 42-320, 15 एटीआर 72-500 र एउटा एटीआर 72-600 विमान छन्। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार बागमती र गण्डकीका थोरै ठाउँका ससाना नदीमा बाढ़ीको सामान्य जोखिम छ। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवा, गोरखा, लमजुङ, तनहु र आसपासका जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको न्यून सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै काठमाडौँ उपत्यकामा पनि दिउँसो पछि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएव नजिक रूसबाट क्षेप्यास्त्र आक्रमण भएको छ। रक्षा उद्योगसँग सम्बन्धित कार्यक्रम भइरहेको ठाउँमा रूसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको र आक्रमणमा परि कम्तीमा 10 जनाको ज्यान गएको तथा 100 जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमण किएवको केन्द्रबाट झण्डै 20-30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। तर यो घटना सम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको छ। अब खेल खबर। जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षकमा योर्गान क्लोप नियुक्त भएका छन्। लिभरपुलका पूर्व प्रशिक्षक रहेका क्लोप सन् 2030 सम्मका लागि जर्मनी फुटबल संघसँग अनुबन्ध भएका हुन्। यसअघिका प्रशिक्षक जुलियन नागेलसनले हालैको विश्वकपमा जर्मनीको खराब प्रदर्शनपछि पद छाडेका थिए। प्रतियोगिताको अन्तिम 16मा पनि पुग्न असफल भएको थियो। जर्मनीले विगतमा 4 पटक उपाधि जितेपछि पछिल्ला संस्करणमा समूह चरणबाट अघि बढ़न सकेन। यो विश्वकपमा पाराग्वे सँग पराजित भए लगत्तै जुलियनले पद छाडेका थिए। जर्मनी आउँदो सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको शुरूआतसम्म नेदरल्याण्ड्स, ग्रीस र सर्बिया जस्ता टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ। क्लोपमाथि जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउने ठूलो दबाव रहनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाउ पाउन थाले। बारीबाटै काँचो प्रतिकोसा 6 रूपियाँसम्ममा बिक्री। स्मार्टफोनको प्रयोगसँगै आयात बढ़दो। बितेको आर्थिक वर्षमा झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन भित्रियो। युक्रेनको किएव क्षेत्रमा रूसबाट क्षेप्यास्त्र आक्रमण, 10 जनाको ज्यान गयो, 100 जना घाइते। र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गान क्लोपलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आधी खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

मलाई चिन्ने कोटले अरू कसैलाई चुन्छ रे, नयाँ साथीको साथमा उनी खुसी हुन्छ रे, आउन छोडे आज भोलि उनी मेरो सोमा, बाँकी छिन्दे उनी अर्कैको अङ्गालोमा।

0: के भयो दाइ हजुरलाई? दुईले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9865054313 र 9841443 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दिक करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 63 40 41 6 24,

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचानी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-4747।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले 700 घर

0: सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 98560 3988 र 98560 55988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063412133।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0363590018, मोबाइल 9840516535 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहर खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: 12 वर्षमा खोला पनि फर्कन्छ भन्छ, तर उमेर चाहिँ नफर्किने रहेछ। गयो र गयो।

0: प्रश्न अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98560 5168 र 98637071।

0: छैन बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
2: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान जयलक्ष्मी ट्रेडिङ
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
2: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
0: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ
2: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440

0: होइन के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइस।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303829।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आगे खोला।
3: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।

0: फट्टा अन्त विमल अधिकारी केटी
1: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
2: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
1: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
3: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
2: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
3: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050 सहयोगका लागि मोबाइल 9801530051
5: छिटो भनेको वर्ल्ड लिङ्क

0: कृष्णा, अहिले हाम्रो गाउँमा दुई बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 9849618921 र 9862439399।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
7: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9800847723।

0: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
5: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्दी करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 9856-55-331।
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
14: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
15: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
15: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
14: हाम्रा सेवा तथा सुविधाहरू,
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
14: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
15: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखेर गर्न पनि सजिलो होस्।
5: यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 0363-44-235, मोबाइल नम्बर 9855-55-250।
6: सरा, किन बोलाएको मलाई?
7: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनी।
8: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9876-54-123 र 9806-61-52।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही सालका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085।

0: प्लास्टर सेवा,
1: मुटु को जांच ईसीजी सेवा,
0: भाचिए को हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थायराइड जांच,
0: पेट तथा गर्भवती महिला को वीडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: संपर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका छ मिर्दी तल्लो चोक पुल को नजिकै।
1: फोन नंबर 63414187, मोबाइल 9849701740। छ्या कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 9460686005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस स्याङ्चा।
1: फोन 0364 46 600।
2: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाएर त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560309888 र 98560555988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
5: मोबाइल 98135 56 496।
7: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
7: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना थाको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
7: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
7: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0364 40 594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
2: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित हम लोग तीन बजे
1: ए समय को साथ में जितु सुनचांदी पसल भूसाल पेट्रोल पंप संगे जोड़ डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को लाइन में विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
2: रेडियो आदिखोला 105.4
3: नमस्कार म भोजेन्द्र बस्नेत मुगुमा पहिरोले घर पुगेरा तीन वर्षीय बालकको ज्यान गयो आमा र बुबा घाइते काकरबिचा लौकही सड़क विस्तार तीव्र पूर्वी खण्डमा कालोपत्र गर्ने काम धमाधम भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा भोलि तेस्रो चरणको वार्ता हुने र विश्वकप विजेता स्पेनका कप्तान रोड्रिगो ढाडको शल्यक्रिया हुने नेपाल खबरमा अब पूरा खबर गएको आर्थिक वर्ष 2082-83 बाह्र लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका हुन् यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो आर्थिक वर्ष 2081-82 11,28,000 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 जना भारतीय नागरिक हुन् भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 जना पर्यटक नेपाल आएका छन् बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा धेरै 1,24,829 जना पर्यटक नेपाल आएका छन् यस्तै चैतमा 1,19,000 फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिएका थिए सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर त्यसको तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउनेतर्फ केन्द्रित हुने जनाएको छ मुगुमा पहिरोले घर पुडिँदा तीन वर्षीय बालकको ज्यान गएको छ अरू दुईजना घाइते भएका छन् मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुडिँदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षका जगन्नाथ बडुवाल उहाँकी 27 वर्षकी श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ उहाँहरूको तीन वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडा लिएर होटल सञ्चालन गर्दै आउनु भएको थियो प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ घनगढ़ीमा अनुसन्धत डाक्टर गोविन्द केसीको स्वास्थ्य समस्या गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पताल लगिएको छ डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढ़ाव देखिएपछि डाक्टरको सल्लाहमा उहाँलाई अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो उहाँका अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडुल गर्न समस्या हुने लगायतको समस्या देखिएको छ डाक्टर केसी विरूद्ध स्थानीय बासिन्दाले भने विरोध प्रदर्शन गरिरहेका छन् अनशन स्थलमै पुगेर उनीहरूले तत्काल अनशन तोड्नुपर्ने दवाब दिँदै नाराबाजी गरेका हुन् शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आउनुभएका अभियन्ता डाक्टर केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागप्रति व्यवस्था गरेको भन्दै बिहिबारदेखि कैलालीको धनगढ़ीमा 24 सत्याग्रह शुरू गर्नुभएको हो पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा लौकही सड़क खण्डको स्तर उन्नति कार्यले तीव्रता पाएको छ एसियाली विकास बैंक एडीबीको 46 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सड़कको पूर्वी खण्डमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सड़कको विस्तार कार्य अघि बढ़ाइएको हो आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 45 40 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सड़क रहेको छ। आयोजनाले दिएको पछिल्लो विवरण अनुसार पहिलो प्याकेज काँकडभिट सीतापुरीको भौतिक प्रगति 46% भएको छ। यस्तै दोस्रो प्याकेज सीतापुरी गोठगाउँको प्रगति 42% र तेस्रो प्याकेज मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्मको प्रगति 19% पुगेको छ। काँकडभिट्टा लौकही सड़क योजना पूर्वी खण्डका प्रमुख सुनिल पन्तका अनुसार पूर्वी खण्डमा 16.5 किलोमिटर सड़कको पहिलो तहको कालापत्र सम्पन्न भइसकेको छ। सन् 2024 फेब्रुअरी 2 निर्माण शुरू गरेको यस खण्डको स्तरोन्नति कार्य 2027 फेब्रुअरी 1 भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलमा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्य कोषको दुरूपयोग गरी विलासिता बढ़ाउन लागेको भन्दै सरकार र संसदको ध्यानाकर्षण गराएका हुन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाल जिल्लाको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेको छ। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यसका लागि छुट्याएको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले तस्विरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। विदेशको खबर, योग्यता तथा प्रवेश परीक्षा नीट को प्रश्नपत्र चुहाट प्रकरण लिएर देशव्यापी रूपमा फैलिएको आन्दोलन चौतर्फी दबावपछि भारतको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। कक्रोज जनता पार्टी सीजेपी, विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातार विरोध प्रदर्शनपछि केही बेर अघि उहाँले राजीनामा दिनुभएको बीबीसी हिन्दीले जनाएको छ। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्री परिषदबाट हटाउनु पर्ने मुख्य माग राख्दै आएका थिए। यसैबीच कक्रोज जनता पार्टी सीजेपी र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भइसकेको छ। प्रदर्शनकारीहरूका केही मुख्य मागप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बताइएको छ। केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफलपछि अर्को तेस्रो चरणको वार्ता हुने जानकारी दिनुभएको छ। अब खेल खबर विश्वकप विजेता स्पेनका कप्तान तथा गोल्डन बल विजेता रोड्रीको ढाडको शल्यक्रिया हुने भएको छ। 30 वर्षीय रोड्रीले गएको हप्ता स्पेनलाई विश्वकप उपाधि ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड अर्थात गोल्डन बल जितेका थिए। तर क्लब फुटबलमा भने म्यान्चेस्टर सिटीबाट उनको व्यावसायिक फुटबल खेलिरहेका छन्। सिटी नयाँ प्रशिक्षक एन्जो मारिस्काले रोड्रीलाई क्लबकै महत्वपूर्ण खेलाड़ीको रूपमा हेरेको बताएका छन्। यसैबीच उनको भविष्यलाई लिएर रियल मड्रिड जाने चर्चा भइरहे पनि सिटीले उनलाई गुमाउन नचाहेको देखाएको छ। मारिस्काले आफू त्यस्ता अड्कलबाजीबाट चिन्तित नरहेको बताउनु भएको छ। यसअघि पनि एसएल चोटका कारण उनले 2024-25 सिजनका धेरै समय गुमाएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमका मुख्य खबर फेरि एकपटक। नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गयो, आमा र बुबा घाइते। काकरभिटा लौकही सड़क विस्तार तीव्र, पूर्वी खण्डमा कालोपत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेनका कप्तान रोड्रीको ढाडको शल्यक्रिया हुने।
9: सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्न छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
10: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
9: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
10: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
9: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
10: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
9: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
10: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
9: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98460-71481 र 98013-54415।
11: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
12: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
11: लौ, अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
12: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
11: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
12: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
11: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
12: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
11: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-97।
12: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
13: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
14: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
13: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
14: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
13: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
14: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
13: मोबाइल 98469-18921 र 98 62 39 399

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468 32809 र 9855502071।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9855554313 र 9141348 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि, गरिमा एग्रो हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्निकको ठ्याक्कै अगाडि। मोबाइल 9855551068 र 9673707071।

0: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
3: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
3: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
2: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरू मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ
3: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440
0: खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
4: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म
4: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ सम्पर्क नम्बर 063-441-220 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन फार जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै फार जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आङ खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-55-50-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
1: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै

0: पशुपति चश्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेशनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिमा पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन, अलि विश्वासिलो ज्योति।
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्ट को दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
8: ओइ आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
8: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
9: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
8: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
9: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
8: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
8: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
9: सम्पर्क मोबाइल 9842258145।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856303829।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वा, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन सुर गते वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9864685411।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 0364-41-258।
2: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा, सम्पर्क नम्बर 0364-41-696।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङतिन चिन्ने पानी। सम्पर्क मोबाइल 98460-96248 र 98251-20199।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
3: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। बुटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
4: यस समयको साथमा जितु सुनचाँदी पसल
5: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
7: रेडियो
8: रेडियो आदि खोला 105.4।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
10: होइन के भयो र किन हल्लाखोर गरेको हो।
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
10: ए कुरो त्यस्तो भयो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
11: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
7: ए हो र अङ्कल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
11: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
12: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63961000004।
13: सम्पर्क मोबाइल 97484434484।
14: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
15: र मिर्दे करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63604431। मोबाइल 98560 55331।
16: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
17: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
18: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
17: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
18: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
17: हाम्रा सेवा तथा सुविधाहरू
18: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
17: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
18: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
17: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
18: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
17: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुण्डे।
9: सम्पर्क फोन नम्बर 63641466024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: ए अङ्कल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9864211629 र 9841668251।

0: पलङ यो बेड टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856631966।
2: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556085667।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 0364140087, मोबाइल 9849701747।

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
1: सावधान, तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
3: कार्यक्रम आटियो। अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिन्टै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50-119 र 9856-33-246।
5: च्या कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845-48-622 र 9921-40-49।
10: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
11: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
10: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
11: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
10: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
11: पाण्डे सु सेन्टर, वालिङ बजार।
10: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
11: मोबाइल नम्बर 9846-86-00 5।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
1: फोन 063-4640-600।
2: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी?
2: फर्निचरको सामान अरे दिदी।

0: त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न। त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
4: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
4: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
3: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
4: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0363-440-594।

0: ए नानी, त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-412-133।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69-611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
10: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
11: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
10: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
12: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
11: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
12: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
9: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805-23050, सहयोगका लागि मोबाइल 9805-23051।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदिखोला 105.4
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 98061 4870 र 98665 94 97।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98469 18921 र 98462 39 399।
7: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 98467 21380।
8: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
9: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
8: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
9: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565 2071, 98468 3209 र 98565 2071।
10: प्रसन्न मेडिको फर्मा भिरकोट बयर घारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
11: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिलचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
12: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279171 र 9841600866।
10: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
13: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
14: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
13: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
14: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
13: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
14: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
13: मोबाइल नम्बर 9855054313 र 9141443 32।
14: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खिल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: Tuong.
1: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
2: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 मा अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
1: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
2: धार बीआईसीटी तर्फ 36 सीट का लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
1: हाम्रा विशेषताहरू
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
1: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
2: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
1: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
2: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
1: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
2: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
1: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
2: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
1: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
2: व्यावहारिक एवं जीवन उपयोगी शिक्षा
1: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
2: बजारको बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
1: स्वच्छ समिना गृहको व्यवस्था
2: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
1: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9856013224
2: 9460171184
1: 9460437809
2: 9560551141
1: 9460861125
2: 9460557080
1: 9864124276
2: र 9461716661
1: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा
3: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
4: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
3: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
4: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड फोन नम्बर 9864585411
5: हो मलसेमय
6: हजुर मलमय
5: सवन म
6: हजुर मलमय सवन म
5: हैन गाते धेरै भयो त हामी रोदी नबसेको हैन लौ न बसम
6: हुन्छ नि मलमै बस्ने भए बसम हामी पनि तयारै छौँ नि
5: लौ लौ
6: लौ लौ मलमै मादल रात
5: लौ लौ बसम बसम
6: तम तम

0: स्नातकतः भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235। मोबाइल नम्बर 98-560-55-250।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
5: सरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने
8: हुने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमि दोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
8: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: मिर्दी स्वास्थ्य क्लिनिक में डाक्टर आउने सूचना। यही साउन 10 गते शनिवार का दिन वरिष्ठ सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ। उक्त दिन सुगर थायराइड उच्च रक्तचाप निसन्तानपना हार्मोन गडबडी तल्लो पेट दुख्ने पाठेघर चिलाउने महिनावारीमा गडबडी पाठेघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्न परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9849601740। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
1: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9864211629 र 9864168251।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501119 र 9856332446।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट, प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856027971 र 9861600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
0: कि मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
6: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
7: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढ़ीमा, केसीको प्रभावकारी उपचारका लागि अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन।
0: नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख जना नाग्यो, अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई।
1: विद्यालय तहमा कला र संस्कृति सिकाउने क्रम बढ़दो, संस्कृति प्रतिको सम्मानसँगै विद्यार्थीको आत्मविश्वास समेत बढ़ाएको भनाई।
2: संस्कृति र कलाप्रति सम्मान आत्मविश्वास पनि बढेर गएको छ।
0: भारतका शिक्षा मन्त्री प्रधानको राजीनामा, विरोधी शक्तिले फाइदा नलिउन् भनेर राजीनामा दिएको भनाई। बाँकी माग पूरा नहुन्जेल सीजेपीको प्रदर्शन जारी रहने।
1: र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक, नेपालको सहभागिता अनिश्चित।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यसपछि वार्ता मार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाउनु भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिवले पनि धनगढ़ीमा डाक्टर केसीसँग सम्वाद गर्ने हुने कार्यक्रम रहेको छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई आज सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढ़ाव देखिएपछि उहाँलाई धनगढ़ीको कृष्ण मन्दिर धर्मशालाबाट अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिनुभएको छ। मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग कुरा गर्दै उपचारको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गर्नुका साथै थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारी समेत अघि बढ़ाएको जनाएको छ। 5 बुधे माग राख्दै डाक्टर केसी अस्ति बिहिबारदेखि अनशन बस्नु भएको हो। यसैबीच डाक्टर केसी विरूद्ध स्थानीय बासिन्दाले भने विरोध प्रदर्शन गरेका छन्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ।
1: संघीय सांसदहरूको लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाण्डुको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यकोषको दुरूपयोग गरी विलासिता बढ़ाउन लागि भन्दै सरकार र संसदको ध्यानकर्षण गराएका छन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेका छन्। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यो रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
0: हामीलाई भर्खरै प्राप्त खबर अनुसार नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेश सभाहरूलाई सहकारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति पत्रमा केही बेर अघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। सहमति पत्र अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। यस्तै मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरू राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख छ। बजेट निर्माणका क्रममा प्रदेश सभामा देखिएका असमझदारी, बजेट विनियोजनको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायत समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यसहित सहमति गरेको सहमति पत्रमा दावी गरिएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीमा 7,50,000 रूपियाँ घुससहित दुई सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। आयोगका अनुसार भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौं तहका तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको उजुरीका आधारमा अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई सर्लाहीको बागमती नगरपालिका 12 रहेको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वार्टरबाट पक्राउ गरेको अख्तियारको विज्ञप्तिमा भनिएको छ। अख्तियारका अनुसार उनीहरूको साथबाट घुस बापत लिइएको 7,50,000 रूपियाँ, स्रोत नखुलेको 71,115 रूपियाँ र 3 थान मोबाइल बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
0: यसैबीच विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा पोखराबाट दुईजना संचालक पक्राउ परेका छन्। पोखरा 5 पर्स्याङमा संचालित ओसिस टुरिज्म इन्टरनेशनलमा छापा मारेर कास्की प्रहरीले 70 26 वर्षका विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासिरलाई पक्राउ गरेको हो। उनीहरूले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्ड जस्ता देशहरूमा सस्तो प्याकेजमा घुमाउन लैजाने भन्दै प्रति व्यक्ति 4-5 लाख रूपियाँसम्म रकम असुल्ने गरेका थिए। रकम असुल गरिसकेपछि कम्पनीले बन्द गरे र भाग्ने योजनासहित यो स्क्याम चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार नेपालीको नाममा दर्ता भए पनि यसका मुख्य योजनाकार भारतीय नागरिक हुन्। कार्यालयबाट कम्प्युटर लगायतका सामग्री बरामद गरिएको छ भने त्यहाँ कार्यरत 15 युवतीहरूलाई सोधपूछपछि अभिभावकको जिम्मा लगाइएको छ। घटनामा संलग्न अरू दुईजना संचालक भने अझै फरार छन्।
1: गएको आर्थिक वर्ष 2082-83 12 लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा बढ़ी 1,24,829 पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढ़ाएको बढ़ाएको कारण चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने तर्फ केन्द्रित हुने जनाएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढ़ीमा केसीको प्रभावकारी उपचारका लागि अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन, एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति, सर्लाहीमा 7,50,000 रूपियाँ घुससहित दुईजना सरकारी कर्मचारी पक्राउ, नेपालमा वार्षिक पर्यटक आगमन 12,00,000 नाग्यो, मुगुमा पहिरोले घर पुर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगु कार्मारुङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुरिदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षीय जगन्नाथ बडुवाल, उहाँकी 27 वर्षीय श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाड़ामा लिएर होटल सञ्चालन गर्दै आउनु भएको छ। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।
0: यसैबीच आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका 1-2 ठाउँमा मात्रै मध्यम खालको पानी परेको छ। अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो वर्षा भने भएन। बेलुकी पख चितवन दैलेख लगायतका जिल्लामा पनि पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती, गण्डकी र कोशी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाले जारी गरेको आउँदो 3 दिनको पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना देखिए पनि धेरैसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ।
1: राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले तस्वीरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको हो। कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। समारोहमा भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वीश्वर प्रसाद तिमेल सिन्हाले थापाको योगदान, प्रशासनिक सुधार र परराष्ट्र नीतिबारे अभिलेखबद्ध गरिएका पुस्तकहरू युवा पुस्ता, अध्येता र नीति निर्माताहरूका लागि उपयोगी हुने बताउनु भएको छ। प्राध्यापक डाक्टर बुद्धिबहादुर थापाले पुर्खाको बलिदानबाट प्रेरणा लिँदै राष्ट्रिय स्वाभिमान अक्षुण राख्न सबैलाई आह्वान गर्नुभयो। कार्यक्रममा बाबुराम सिंह थापाले विश्व राजनीतिको बदलिदो र जटिल परिस्थितिका कारण साना राष्ट्रहरूको अस्तित्वमाथि चुनौती थपिएको भन्दै देशको रक्षाका लागि सम्पूर्ण देशभक्त नागरिक एक ठाउँमा उभिनु पर्नेमा जोड़ दिनुभयो।
0: हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म पूजा गरिने विशेष आराधना आजदेखि शुरू भएको छ। एक महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिएको छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयन एकादशी भनिएको हो। यो चार महिनालाई चतुर्मासा पनि भनिन्छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरेको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधन एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ।
1: भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाव पाउन थालेका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादन संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रति कोसा छ रूपियाँसम्म पाउन थालेका छन्। गएको वर्ष यो बेला प्रति कोसा काँचो केराको दुईदेखि तीन रूपियाँसम्ममा बिक्री हुने गर्नुपर्ने बाध्यता थियो। तर असोजदेखि भारतबाट केरा भित्रिन रोक लगाएपछि केरा आयात हुन छोडेको र किसानले पनि भाव पाउन थालेका महतोले बताउनु भएको छ। उहाँका अनुसार चितवनमा 3000 बिघा जमीनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालभोक G9 विलियम हाइब्रिड जातका केरा खेती हुन्छन्। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाडौँ, पोखरा, दाङ, वीरगंज, हेटौडा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केरा उत्पादन राम्रो हुने संघले जनाएको छ।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँगडभिट्ट लौकही सड़क खण्डको स्तनवती कार्यले तीव्रता पाएको छ। एसियाली विकास बैंक एडीबीको 46 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सड़कको पूर्वी खण्डमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 वटा प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सड़कको विस्तार कार्य अघि बढ़ाएको आयोजनलाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 45 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सड़क रहेको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा काँग्रेस जनता पार्टी सीजेपीको अगुवाईमा चलिरहेको आन्दोलनबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। योग्यता तथा प्रवेश परीक्षा नेटका प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले बितेको एक महिनादेखि उहाँको राजीनामा मागेर प्रदर्शन गर्दै आएको छ। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामा बारे जानकारी दिनुभएको हो। प्रधानले जन्तर मन्तर र देशमा उत्पन्न परिस्थितिको फाइदा देश विरोधी शक्तिहरूले नउठाउन् भनेर राजीनामा दिएको उल्लेख गर्नुभएको छ। यस्तै विद्यार्थीको भविष्य कानूनी उल्झनमा नपरोस् र उनीहरूले आफ्नो समय अध्ययनमा लगाउन् भनेर पनि राजीनामा दिने निष्कर्षमा पुगेको उहाँको भनाइ छ। यसैबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि काँग्रेस जनता पार्टी सीजेपीले प्रदर्शन जारी राख्ने भएको छ। शिक्षा मन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै सीजेपीका संस्थापक अभिजित दिपकेले आफूहरूका तीन मुख्य माग मध्ये एउटा पूरा भएको र बाँकी दुईवटा पूरा भएपछि मात्र आन्दोलन रोक्ने बताउनु भएको हो। उहाँले आफूहरूले गरेर देखाएको भन्दै लोकतन्त्रमा डराउन नपर्ने पनि बताउनुभयो। कांग्रेस सहितका सबै विपक्षी दलहरू प्रधानको राजीनामाको पक्षमा उभिएका थिए। यस्तै भारतका 100 जना अग्रणी लेखक कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षामा पारदर्शिता जवाफदेहिता र व्यापक सुधारको माग गर्ने विद्यार्थीहरूको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा भइरहेको निरन्तरको अनियमितताले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख थियो। केही हप्ताको विरोधपछि गएको सोमबार 10,000 युवा युवतीले भारतको संसदतर्फ मार्च गर्ने प्रयास गरेका थिए। उनीहरूलाई रोक्न प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेको थियो। त्यस यता अझ हजारौं मानिस सड़क आन्दोलनमा सहभागी हुँदै आएका छन्। खास गरी युवा नेतृत्वको यो अभियानमा ठूलो संख्यामा देशका विद्यार्थीहरू सहभागी भएका छन्। यो भारतमा केही वर्ष यताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ।
5: फ्रान्स र स्पेनमा डढेलोका कारण 2,80,000 जना भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। डढेलो फैलदै गएपछि दुईवटा देशमा विस्थापित हुनेको संख्या बिहानको तुलनामा 60,000 बढ़ेको हो। दक्षिण पश्चिम फ्रान्सको जिरोन र ल्याण्ड क्षेत्रमा मात्रै झण्डै 2,00,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। स्पेनको राजधानी मड्रिड नजिकै 3 डढेलो एउटैमा मिसिएपछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणको क्षमता बाहिर पुगेको बताएका बीबीसीले जनाएको छ। स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। दक्षिण पश्चिम फ्रान्समा आज बिहानै बोर्ड नजिकै 4 शहरहरूलाई खाली गरिसकेको बीबीसीले जनाएको छ। युरोपियन संघ ईयूले स्पेन र फ्रान्समा अग्नि नियन्त्रकहरूको प्रयासहरूलाई सघाउन विमान र हेलिकप्टरहरू खटाएको बताएको छ। दक्षिण युरोपको धेरै सो भाग लगातारको गर्मीको लहर र लामो खडेरीसँग जुझिरहेका बेला ईयूले हेलिकप्टर खटाएको हो। युरोप सबैभन्दा छिटो तापक्रम बढ़िरहेको महादेश हो, जहाँ सन् 1980 दशकदेखि विश्वव्यापी औसत भन्दा दोब्बर भन्दा बढ़ीले तापक्रम बढ़िरहेको छ। तातो सुक्खा अवस्थाले वनस्पतिमा कम आर्द्रता छोड़िरहेको हुनाले जंगलमा आगो लाग्न र छिटो फैलने अवस्था सृजना गर्छ। युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार बितेको 2 दशकको वार्षिक औषध भन्दा यस वर्ष युरोपमा डढेलोले धेरै क्षेत्र जलाइसकेको छ।
6: नेपाल दर्पणमा अब खेल खबर। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। बंगलादेशको राजधानी ढाकामा आज आयोजित विशेष कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो अनावरण गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंगिर 1 बंगलादेशको ढाकामा आयोजना हुँदैछ। यसैबीच साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगत्तै साफ च्याम्पियनशीपको तयारी अघि बढ़नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने गोला प्रथा आउँदो साउन 16 गते भूटानको राजधानी थिम्पूमा आयोजना गरिने साफले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण साफ च्याम्पियनशीपमा नेपालको सहभागिता भने अनिश्चित छ। फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बित रहेकोले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। प्रतियोगिता शुरू हुनु अघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनशीप खेल्न पाउने सम्भावना रहनेछ। अहिलेसम्म प्रतियोगिताका 14 संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक 9 पटक च्याम्पियन बनेको छ।
5: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
6: आजको रंग दर्पण विद्यालयमा फस्ताइरहेको कला संस्कृति सिकाइको विषयमा केन्द्रित छ।

हिजो आज काठमाण्डु उपत्यका विद्यालयमा हरेक शुक्रबार प्राय लेखाई पढ़ाई भन्दा पनि मादल बासुरी धीमे डम्फूका आवाजले विद्यालयका कक्षा कोठा गुन्जिन्छन्। त्यस्तै कतै भित्तामा रंग दल्दै त कतै क्यानभासमा चित्र कोरिन्छ भने कतै नाचको अभ्यास हुन्छ। यसरी काठमाण्डुका सामुदायिक विद्यालयहरूमा बुक फ्री फ्राइडे कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफूभित्रको सृजनात्मक क्षमता पहिचान गर्ने अवसर दिइरहेको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकासँगै देशका धेरै विद्यालयमा विद्यार्थीलाई कला र संस्कृति सिकाउने संस्कृति बढ़दै गएको छ। शिक्षा नियमावली 2059 को नियम 76 नै विद्यार्थीको सृजनात्मक प्रतिभा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ, जस अन्तर्गत कला क्षेत्रलाई विशेष जोड़ दिएको छ। यसमा हस्तकला, भित्ते चित्रकला, म्यूरल आर्ट र स्केचिङ तथा शिल्पकलासँगै वाद्यवादन, गायन र नाट्यकला समावेश छन्।

0: कोरस मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
1: काठमाडौँ महानगरपालिकाका विद्यालयमा वाद्यवादन गायन र नाट्य क्षेत्रका लागि सम्बन्धित सांस्कृतिक संस्थानसँग सहकार्य गरिएको छ भने हस्तकला म्यूरल आर्ट र स्केचिङ शिल्पकलाका लागि ललित कला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको छ। यसरी राष्ट्रिय स्तरका प्रशिक्षकहरू सिधै विद्यालयसम्म पुग्दा विद्यार्थीले पनि प्रत्यक्ष सिक्ने अवसर पाइरहेका छन्। यसरी आफैले रोजेर सिक्दा विद्यार्थीभित्र लुकेको प्रतिभा बाहिर आउने अवसर मिल्छ। यस्तो एउटा महत्वपूर्ण पाटो भनेको लोप हुने संगारमा पुगेका परम्परागत लोक वाद्यवादनहरूको संरक्षण पनि हो। विद्यालय स्तरीय यस्ता कार्यक्रमहरूले यी परम्परागत बाजाहरूलाई नयाँ पुस्तासम्म पुर्याउने र तिनको संरक्षण गर्ने काम पनि गरिरहेका छन्। बाल बालिका र युवा पुस्तामा यी परम्परागत वाद्यवादन प्रतिको रूचि बढ़नु आफैमा सांस्कृतिक संरक्षणको दृष्टिकोणले सकारात्मक संकेत मानिन्छ।

0: काठमाडौँ लगायत विद्यालयहरूमा विस्तार हुँदै गएको यो कला संस्कृति सिकाइ अभ्यासले शिक्षालाई परीक्षा र पाठ्यपुस्तक केन्द्रित सीमाबाट फराकिलो बनाउँदै लगेको छ। विद्यार्थीहरूले अब आफ्नो प्रतिभा चिन्ने, त्यसलाई निखार्ने र समाजमा त्यही आधारमा पहिचान बनाउने अवसर पाइरहेका छन्। यसरी कक्षा कोठाहरू केही समयका लागि किताबको भारबाट मुक्त भएर रंग, ताल र लयको उत्सवमा परिणत हुँदा भावी पुस्ताले आफूभित्रको कलाकार र आफ्नै जराका सांस्कृतिक धरोहरसँग एकैसाथ चिनजान गर्दैछन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका वरिष्ठ विद्यालय निरीक्षक विनिता महत,
1: विद्यार्थीहरूले आफूमा भएको क्षमता प्रस्फुटन गरेर होइन समाजमा त्यही क्षेत्रमा चाहिँ क्षमता विकास गर्दै गएर टिकिने अवसर प्राप्त गरेका छन्। होइन संस्कृति र कलाप्रति सम्मान पोषाउँदैछ, आत्मविश्वास पनि बढेर गएको छ, लोभनी सङ्घारमा पुगेको एउटा बाजा त्यसको संरक्षण पनि भइरहेको छ र त्यसप्रति अहिले हाम्रो अहिलेका बाल बालिकाहरूलाई युवा पुस्ताहरूलाई चाहिँ रुचि पनि बढेको छ ग्लोरिफाई गर्ने काम।

0: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति। कोशी बागमती र लुम्बिनीमा एमाले नेतृत्व गर्दा कर्णाली र सुदूरपश्चिम नेकपाको भागमा।
0: नेपालमा वार्षिक पर्यटक आगमन 12 लाखजना नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई।
1: विद्यालय तहमा कला र संस्कृति सिकाउने क्रम बढ्दो। संस्कृति प्रतिको सम्मानसँगै विद्यार्थीको आत्मविश्वास समेत बढ़ाएको भनाई।
0: भारतका शिक्षा मन्त्री प्रधानको राजीनामा। विरोधी शक्तिले फाइदा नलिउन् भनेर राजीनामा दिएको भनाई। बाँकी माग पूरा नहुन्जेल सीजेपीको प्रदर्शन जारी रहने।
1: र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक, नेपालको सहभागिता भने अनिश्चित।
0: आजको नेपाल दर्पण सकिएको छ।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सिंहदर जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। हरिशयनी एकादशीका अवसरमा छाङछाङदी मन्दिरमा 1,72,075 रूपियाँ भेटी संकलन। हरिशयनी एकादशीका अवसरमा जड़ीबुटी प्रवर्धन अन्तर्गत 1,000 तुलसी रोपण र विद्युत महसुल नलगाइएको करले नागरिकमा नैराश्यता छाएको भन्दै कर हटाउन वालिङ उद्योग वाणिज्य संघको आग्रह। सैन्यको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा हरिशयनी एकादशीका अवसरमा 1,72,075 रूपियाँ भेटी संकलन भएको छ। तुलसी रोप्ने एकादशीका अवसरमा शनिबार मन्दिर दर्शन तथा स्नानको लागि भक्तजनहरूको बिहानैबाट भीड़ लागेको थियो। बहुगुणले युक्त वनस्पति तुलसी कीटनाशक भएकाले घरको मूल ढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ। जस्तो शुक्ल एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलबाट उम्रिएको तुलसी शनिबार विधिपूर्वक रोपण गरी 4 महिनासम्म विशेष पूजा आराधना गर्ने गरिन्छ। आषाढ़ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। एक वर्षमा 24 एकादशी पर्दछन्। अधिक मास परेको वर्ष भने 26 एकादशी पर्दछन्। हरिशयनी एकादशीका अवसरमा सहयोग रसिदबाट 31,535, आजीवन सदस्यताबाट 22,660, स्टल बिक्रीबाट 5,700, गौमुख धाराबाट 15,000, सिक्का सतहीबाट 2,000, दानपेटिकाबाट 33,370, मूल मन्दिर तथा भजन मण्डलीबाट 61,810 गरी कुल 1,72,075 रूपियाँ भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव एवं आर्थिक संकलन समितिका संयोजक शुभकान्त पौड्यालले बताउनुभयो। श्रावण महिनाको हरेक सोमबार एकादशीका अवसरमा महारती गर्ने कार्यक्रम अनुसार आज बेलुका 7 बजेबाट महारती र भजन कीर्तन गरिँदैछ। आफ्ना दिवंगतको सम्झनामा मन्दिरमा महारती गराउने व्यवस्था गरिएको छ भने जन्मदिन वा विशेष अवसरमा पनि भक्तजनहरूको महारती गराउने इच्छा भएमा मन्दिर व्यवस्थापन समितिलाई सम्पर्क गर्न सक्ने जनाइएको छ। यसरी विभिन्न पर्वहरूमा मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। शिव पार्वतीको कथासँग प्रत्यक्ष जोड़िएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व छ। मन्दिरको महिमाका विषयमा श्री सुस्तानी व्रत कथामा पनि लेखिएको छ। कथामा उल्लेख गरिए अनुसार भगवान शिवले सतीदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आइपुग्दा बाँकी रहेका सबै शेष पतन भएको र महादेवले त्रिशूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तीर्खा मेटाएको र सोही जल हालसम्म पनि छाङछाङ गर्दै पहाड़बाट झरेकाले यो स्थानको नाम नै छाङछाङदी भएको किम्वदन्ती छ। जड़ीबुटी प्रवर्धन बाँझो जग्गाको शोध मन्दिरको ऐतिहासिक महत्व छ। मन्दिरको महिमाका विषयमा श्री सुस्तानी व्रत कथामा पनि लेखिएको छ। कथामा उल्लेख गरिए अनुसार भगवान शिवले सतीदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आइपुग्दा बाँकी रहेका सबै शेष

0: गैरेको नेतृत्वमा भएको रोपण कार्यक्रममा जनप्रतिनिधि स्थानीयवासी पतञ्जली योग समिति वालिङ तथा गैर गरौंकालीका आमा समूह कुमसुवाराका प्रतिनिधिहरूको सहभागिता थियो। उहाँले तुलसी धार्मिक दृष्टिले महत्वपूर्ण हुनुका साथै औषधीय गुण समेत भएको जड़ीबुटी भएकाले हरिशयनी एकादशीको अवसरमा 1000 तुलसी रोपण गरिएको बताउनुभयो। उहाँले प्राकृतिक जड़ीबुटीको संरक्षण र प्रवर्धनसँगै खाली वा बाँझो जग्गाको सदुपयोग गरी स्थानीय स्तरमै स्वरोजगार र आय आर्जनका अवसर सृजना गर्ने नगरपालिकाको लक्ष्य रहेको उल्लेख गर्नुभयो। वालिङ नगरपालिका 8 आचार्य बालकृष्ण बदनमा थलो समेत रहेकाले सो क्षेत्रलाई जड़ीबुटी स्थान उत्पादन र प्रवर्धनसँग जोडेर विशेष पहिचान स्थापित गर्ने योजना नगरपालिकाले अघि सारेको छ। आचार्य बालकृष्णको जन्मभूमिको प्रचार प्रसारसँगै पतञ्जली संघको समन्वयमा जड़ीबुटी खेती विस्तार गर्ने उद्देश्यले कार्यक्रम अघि बढ़ाइएको उहाँले बताउनुभयो। नगरपालिकाले जड़ीबुटी उत्पादनको लागि करिब 141 रोपनी क्षेत्रफलको जग्गा 15 वर्षका लागि वार्षिक 2 लाख रूपियाँ भाड़ामा लिएको छ। सार्वजनिक तथा विभिन्न व्यक्तिका नाममा रहेका खाली जग्गालाई समेत समेटेर उक्त क्षेत्रलाई व्यवस्थित रूपमा उपयोग गर्ने योजना बनाइएको छ। सो क्षेत्रमा तुलसी लगायतका विभिन्न प्रजातिका जड़ीबुटी रोपण गरी बोटानिकल गार्डन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ। यसअघि नै सिउलीधान तथा घेराबार क्षेत्रमा काउछो घोलटाप्रे लगायतका विभिन्न प्रजातिका जड़ीबुटी रोपण गरिसकिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्र उपलब्ध जड़ीबुटी र वनस्पतिको पहिचान खोल्ने गरी व्यवस्थापन गर्दै लैजाने योजना पनि अघि सारिएको छ। नगरपालिकाले आफ्नै नर्सरीमा तयार गरिएका बिरूवा सर्वसाधारणले समेत लैजान सक्ने व्यवस्था गर्ने जनाएको छ। जड़ीबुटीको उत्पादन र बिक्री वितरणका लागि नगरपालिकाले सहजीकरण गर्ने भएकाले बाँझो रहेको निजी र सार्वजनिक जग्गालाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सकिने अपेक्षा गरिएको छ। तुलसी रोपण कार्यक्रममा नगरपालिकाले केवल धार्मिक अवसर मात्र जोड़िएको कार्यक्रम नभई जड़ीबुटी संरक्षण, वातावरणीय संरक्षण, बाँझो जग्गाको उपयोग, रोजगारी सृजना र औद्योगिक विकासको आधारका रूपमा पनि अघि बढ़ाएको छ। बुटुल पावर कम्पनी लिमिटेडले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय गरेपछि वालिङ उद्योग वाणिज्य संघले ध्यान आकर्षण गराउँदै कर तत्काल फिर्ता लिन माग गरेको छ। कम्पनीले यी साउन 1 गतेबाट लागू हुने गरी घरयासी प्रयोजनका लागि 50 युनिटभन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तालाई 5% र अन्य उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लगाउने सूचना प्रकाशित गरेपछि संघले एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ। संघका अध्यक्ष अनुपमा ढुंगाना र महासचिव विमल अरियालद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, विभिन्न कारणले शिथिल बनेको व्यवसायिक क्षेत्रमा विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि करले संकटमाथि संकट थपिदिएको छ। यो निर्णयले आम उपभोक्तामा सन्तास र निराशा छाएको छ। विज्ञप्तिमा आँधीखोला जलविद्युत आयोजना स्थापना कालदेखि नै क्षेत्रका प्रभावी जनताले यसलाई आफ्नै अपनत्व र गौरवको आयोजना ठानी सहुलियतपूर्ण दरमा विद्युत उपयोग गर्न पाउने अपेक्षा राख्दै आएको उल्लेख छ। स्थानीय बासिन्दाको मुआवजा बिना जग्गा प्रयोग गरिएको, उत्पादन लागत कम रहेको र कम्पनीले वर्षेनी मुनाफा बढ़ाउँदै लगे पनि प्रभावित क्षेत्रका बासिन्दालाई उचित शेयरको व्यवस्था नगरेको भन्दै कम्पनीको हालको निर्णयप्रति नागरिक आकर्षित बढ़न सक्ने चेतावनी दिएको छ। विद्युत अत्यावश्यक सेवा भएकाले महसुल र कर वृद्धि हुँदा आम नागरिकको दैनिक जीवनयापन र वस्तुको उत्पादन लागतमा प्रत्यक्ष नकारात्मक असर पार्ने शंका ठहर्छ। नेपाल जस्तो जलस्रोतको धनी राष्ट्रमा सहुलियत दरमा विद्युत उपयोग गर्न पाउनुपर्ने आम नागरिकको अधिकार भएको भन्दै संघले सरकारसँग भ्याट तत्काल फिर्ता लिने र बुटवल पावर कम्पनीसँग प्रभावित क्षेत्रका उपभोक्तालाई कर नलगाई सहुलियत दरमै विद्युत उपलब्ध गराउन माग गरेको छ। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बुटवल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083ले श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटवल पावर कम्पनी लिमिटेड।
0: रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ।

तनहुँ मा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी साधन र अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढ़ाइने भएको छ। 2082 भदौ 24 गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिनाहा भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अघि बढ़ाउने निर्णय भएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनुभयो। तोड़फोड र आगजनीबाट क्षतिग्रस्त बनेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी सरकारी सवारी साधन र कार्यालयका कवाड़ सामग्री परिसरमै थन्किँदा आसपासको सौन्दर्य बिग्रिँदै गएको थियो। अलपत्र परेका ती सामग्रीको प्रशासनिक फर्स्युट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालय परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको प्रजय तिवारीले बताउनुभयो। उक्त आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहु, जिल्ला अदालत, जिल्ला समन्वय समिति, ब्यास नगरपालिका, मालपुत कार्यालय, आन्तरिक राजस्व कार्यालय, सरकारी वकिलको कार्यालय, जलस्रोत तथा सिंचाई डिभिजनको कार्यालय, तनहु कारागार र डिभिजन वन कार्यालयका भवन तथा सवारीमा तोड़फोड़ र आगजनी भएको थियो। यस्तै चालू आर्थिक वर्ष 83-84 विनियोजित पूँजीगत बजेटको 100% खर्च गर्ने लक्ष्यका साथ जिल्लाका विकास निर्माणको कामलाई तीव्र पारिने भएको छ। असार मसान्तको हतारमा मात्रै बजेट खर्च गर्ने परिपाटीलाई निरुत्साहित गर्न नियमन अनुसार नै समयमै ठेक्का पट्टा प्रक्रिया अघि बढ़ाउने र प्रत्येक 3 महिनामा आयोजनाको प्रगति समीक्षा गर्ने निर्णय गरिएको प्रजय तिवारीले बताउनुभयो। हिमाली पर्यटनको प्रमुख गन्तव्य मनाङमा पर्यटकको यात्रा सुरक्षित, सहज र आकर्षक बनाउन पर्यटक पदमार्गको स्तरोन्नतिलाई तीव्रता दिइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबी इलाका संरक्षण कार्यालय मनाङले आर्थिक वर्ष 82-83 जिल्लाका विभिन्न 13 स्थानमा कुल 5724 मिटर पर्यटक पदमार्ग निर्माण र स्तरोन्नति गरेको छ। एक्याब मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलका अनुसार पदमार्ग निर्माण र स्तरोन्नतिका लागि आयोजनाले 69 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको हो। निर्माण गरिएका पदमार्गले पर्यटकको आवागमनलाई थप सहज बनाउनुका साथै प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण मनाङका पर्यटकीय गन्तव्यको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सबैभन्दा बढ़ी 1272 मिटर पदमार्ग सब्जे ब्लू लेक मुन्जे क्षेत्रमा निर्माण र स्तरोन्नति गरिएको छ। यसका लागि 8 लाख रूपियाँ खर्च गरिएको छ। त्यसै गरी सुतीखोला गोवा खण्डमा 1264 मिटर पदमार्ग स्तरोन्नति गर्न पनि 8 लाख रूपियाँ विनियोजन भएको छ। त्यस्तै पाङ्रे खर्क क्षेत्रमा 5,50,000 रूपियाँ लागतमा 550 मिटर तथा अन्नपूर्ण तीन हिमताल जाने बाटोमा 5 लाख रूपियाँ खर्च गरी 540 मिटर पदमार्ग निर्माण गरिएको छ। घ्यारू निसंके खण्डमा 4 लाख रूपियाँ लागतमा 530 मिटर, लार्के पास क्षेत्रमा 5 लाख रूपियाँ खर्च गरेर 456 मिटर पदमार्ग स्तरोन्नति गरिएको कार्यालयका प्रमुख भुजेलले बताउनुभयो। त्यस्तै गरी 5-5 लाख रूपियाँ खर्च गरी नाङवल काङला पास क्षेत्रमा 251 मिटर, देशी डाँडा घिराङमा 216 मिटर, फू गाउँमा 177 मिटर र मनाङ गाउँमा 116 मिटर पदमार्ग निर्माण गरिने कार्यालयले जनाएको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। हरिसैनी एकादशीका अवसरमा 1,72,075 रूपियाँ भेटी संकलन। हरिसैनी एकादशीका अवसरमा जड़ीबुटी प्रवर्धन अन्तर्गत 1,000 तुलसी रोपण र विद्युत महसुलमा लगाइएको करले नागरिकमा नैराश्यता छाएको भन्दै कर हटाउन वालिङ उद्योग वाणिज्य संघको आग्रह। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङकिन चिन्ने पानी। सम्पर्क मोबाइल 9846096248 र 9251120189।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
1: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 9556054313 र 9141-4348-32।
7: मूल्य होइन स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9856019076, 9861-79076 र 9917-1682-23।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
10: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
10: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151।
11: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
12: होइन ए दाई, बिमारले फेरि क्या पिबी क्या हो, गुनगुनाइ रहनु भएको त।
11: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
12: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
12: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
13: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560-85-6067।
14: ए नानी, त्यो पानी नपिउ त।
15: किन र काका?
14: त्यो पानी फोहोर छ।
15: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
16: सार्वजनिक हितका लागि रेडियो आदि खुला।
17: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
15: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
17: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
15: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
17: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
15: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
17: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
15: मुटुको जाँच, ईसीजी सेवा,
17: भाँचिएको हड्डी प्लास्टर सेवा,
15: डिजिटल एक्सरे सेवा,
17: चिरफार गर्ने,
15: थाइराइड जाँच,
17: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
15: सर्वसुलभ फार्मेसी सेवा।
17: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
15: फोन नम्बर 0364-41-087, मोबाइल 98460-71-7174।
18: चिया कस्तो सास गनाएको तिम्रो त,
19: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
18: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
19: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
18: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
20: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
21: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
15: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4709।
22: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
15: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
22: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोस्टाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: ए दिदी, पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
23: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
24: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
25: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
24: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
25: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
24: मोबाइल 9815564696।
26: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
22: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
26: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
22: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
26: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
22: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
26: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
27: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
22: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0634405094।
28: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
26: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
28: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
27: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
29: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
27: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
30: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
6: सुख दुःखका तरेलीहरूसँग रम्दै
7: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
6: तपाईँको मनको टुकटुकी आधी खोलाको स्पन्दन
7: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
6: 105.4 मेगाहर्ज
8: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
1: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
8: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
8: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
8: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
8: मोबाइल नम्बर 98 0661 4870 र 98 65 94 497
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
10: होइन के भयो र किन हल्लाखोर गरेको हो
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
10: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
10: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98 560 54 963 98 560 55 104 र 98 028 47 723

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9841443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770771। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9845086005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 40 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 0364 41 258। आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6096।

0: रेडियो आदि खुला 105.4
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु। आज मात्रै रोल्पाका 2 महिलाको मृत्यु। काठमाडौँको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी।
1: गाडीको भित्री भागहरूमा केही क्षति छन्, तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
0: कर्णालीका मुख्यमन्त्री कौडेलको राजीनामा। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 बुँदे सहमति। 5 प्रदेशमा संयुक्त सरकार। मधेस र गण्डकीमा थप परामर्श हुने
2: सहमति जुन भएको छ शुरूआत हो, र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने हो।
0: डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन। शालिग संरक्षणमा स्थानीयको चासो कम।
3: अब अहिले कसो शालिग बनाउने कसो शालिग नबनाउने, शालिग बनाउनलाई राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ।
0: र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। ककरोच जनता पार्टीको आन्दोलन फिर्ता। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: बर्खायाममा माटोको ढिस्कोली पुरिएर ज्यान गुमाउनेको घटना बढ़दै जानु गम्भीर चिन्ताको विषय हो। माटो खने क्रममा सामान्य सावधानी अपनाइए पनि भिजेको जमीनका कारण जोखिम उच्च रहने भएकाले सुरक्षा मापदण्डको अझ कड़ाईका साथ पालना गर्नुपर्छ। स्थानीय तह, निर्माण व्यवसायी र सम्बन्धित निकायले जोखिम मूल्यांकन, नियमित अनुगमन र मौसम अनुसार काम संचालनमा विशेष ध्यान दिन आवश्यक छ। समयमै अपनाइने सतर्कता, जनचेतना र प्रभावकारी नियमनले यस्ता दुखद घटनालाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: रोल्पाको सुनछहरी गाउँपालिका एक शेरम स्थित दबाङ लेकमा पहिरो जाँदा 2 महिलाको पुरिएर मृत्यु भएको छ। आज दिउँसो पहिरो जाँदा 2 महिलाको मृत्यु भएको र एकजना घाइते भएको प्रहरीले जनाएको छ। दिउँसो गाई बाख्रा चराइरहेका बेला 81 पहिरो खसेको थियो। पहिरोमा केही पशु चौपाए पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरीकारले सुलीचौरबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको र थप विवरण संकलन भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीले सीआईएनलाई जानकारी दिनुभयो।
6: पहिरो पनि कस्तो भन्दा माथि पहरो फुटेर ढुङ्गै ढुङ्गा आएछन् र माथिबाट आएको ढुङ्गाले चाहिँ तर्किँदा तर्किँदै ढुङ्गाले लागेर दुईजना महिलालाई ती ढुङ्गाले पुरेछ र उहाँहरूको चाहिँ त्यही घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ र एकजना घाइते हुनुहुन्छ, उहाँलाई चाहिँ उद्धार गरेर चाहिँ उपचारमा पठाएको छ र अरू 2 गोरु मरेको भेटिया छ, त्यस्तै 4-5 चाहिँ बाख्रा पाठाहरू पनि मरेको भन्ने आएको छ। त्यही घटनास्थलमा गाउँपालिकाको अध्यक्ष पुग्नु भएको छ। गाई रहेको ठाउँबाट 25 किलोमिटर जति पैदल दूरीमा छ। त्यसले गर्दाखेरि चाहिँ अब यो घटना चाहिँ घटेको र घटनाका कारणले चाहिँ 2 चाहिँ मृत्यु भएको भन्ने चाहिँ पुष्टि भयो।
5: यसैबीच पछिल्लो 1 महिनामा देशभर पहिरोका 439 घटना भएका छन्। ती घटनामा 8 मृत्यु, 19 घाइते तथा 1 बेपत्ता भएको विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरोका कारण करिब 60 लाख रूपियाँ बराबरको क्षति भएको छ। यस अवधिमा 8 पूर्वाधारमा क्षति पुगेको छ भने 20 चौपाए मरेका छन्। मनसून सक्रिय रहेकाले पहिरो र बाढ़ीको जोखिम उच्च रहेको भन्दै जोखिममुक्त क्षेत्रमा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह समेत गरेका छन्। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर 1 स्थित काले बासे चुनी देवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखेको विद्युतीय कारभित्र शव भेटिएको हो। मृत्यु हुनेमा तारकेश्वर नगरपालिका 9 शुभकामना चोक बस्ने 45 रश्मि रिजाल रहेको प्रहरीले जनाएको छ। नक्साल स्थित सानीमा क्यापिटल्स लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत उहाँ साउन 8 गते बिहान 7 बजे सम्पर्क विहीन भएको पारिवारिक समेत गरेका छनृ। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर एक स्थित कालेबासे चुनी देवी बालु

0: Altar Basne, Rasmiri Jal. Obviously, I'm going to go to the office. I'm going to go to the office. I'm going to go to the last one. I'm going to go to the last one. I'm going to go to the last one. I'm going to go to the last one. I'm going to go to the last one. I'm going to go to the last one. I'm going to go to the last one. I'm going to go to the last one. I'm going सॉफ्ट सैनी आधा सवाई कोई तरह कल्प कर दियो पहले समय को अनुसंधान ले एमजी को कोमेट गाड़ी बीएई जीरो 410 नंबर को गाड़ी वो आफले चलाया गया को देखें जा तो त्यां पुलिस के पीछे आफले अपने शरीर में फ्रोजन सेल पदार्थ राखेरा जलाया रा मृत्यु गया को देखना अनुसंधान समा गाड़ी को भित्री भागोर में के क्षति सं तर ऑक्सीजन बाहर बड़ा पर्याप्त जानने से कारण थे धीरे गाड़ी बाहरी भागोर क्षति भागो सं भित्री भागोर में के क्षति पेगी था
1: एसपी दिलीप घिमिरेले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालुजाको बालुवा बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान शुरू गरेको समेत जानकारी दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र कार्य सहकारीका विषयमा तीन बुधे सहमति भएको छ। आज भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी बजेट हीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राजनीतिक स्थिरता सुशासन समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभामा सहकार्य गर्ने संयुक्त सरकार गठन गर्ने निर्णय दुवै दलबीच सहमति भएको नेकपाका नेता अग्नि सापकोटाले सीआईएमसँग बताउनुभयो।
2: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो। त्यसमध्ये चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ बनाउने, दोस्रो अब संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा योग दिने, तेस्रो चाहिँ कम्युनिष्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
1: सहमति अनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग पनि परामर्श अघि बढ़ाउने नेतृत्वले बताएको छ। यसैबीच सत्ता समर्थक दलहरूले समर्थन फिर्ता लिएसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कौडेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा उहाँले पदबाट राजीनामा दिनुभएको हो। कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उहाँ विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कौडेलले शुरूमै आफ्नो धारणा राख्नुभएको थियो। उहाँले आफ्नो धारणाका लागि कुर्सी नै ठूलो कुरा नभएको भन्दै पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
3: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट प्रदेश सभाकै प्रदेश प्रमुख समक्ष अगाडि बढ्ने कुरा म यहाँहरूसँग जानकारी गराउँदै सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीले उठाउनुभएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको समेत उल्लेख गर्नुभएको हो। यसैबीच आजै शिक्षा सचिव चुडामणि शर्मालाई वार्ताका लागि धनगढ़ी पठाइएको छ। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा आज दिउँसो विरोध प्रदर्शन भएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। साझा खबरमा अब विदेशका खबर भारतका

0: शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाइएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीको नेतृत्वमा प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन चर्काएका थिए। पर्यावरण अभियन्ता सोनाम वाङचुकले पनि शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै 26 दिनसम्म आवरण अनसर बस्नु भएको थियो। यसैबीच कक्रोच जनता पार्टीले जन्तर मन्तरमा जारी 37 दिनी आन्दोलन स्थगित भएको घोषणा गरेको छ। बीजेपी सीजीपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालन हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको घोषणा गर्नुभएको हो। अब अन्त्यमा खेल समाचार। शहीद स्मारक लीग अन्तर्गतका 21 क्लबहरूले रोकिएका राष्ट्रिय लीग, महिला लीग, 18 वर्ष मुनिका लीग फुटबल प्रतियोगिताहरू लगायत प्रतियोगिताहरू तत्काल प्रारम्भ गर्न माग गरेका छन्। उनीहरूले अखिल नेपाल फुटबल संघ एन्फामाथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता गर्दै तत्काल खेलहरू सञ्चालन गर्नुपर्ने माग अघि सारेका हुन्। निलम्बनले हजारौं नेपाली फुटबल खेलाड़ी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू प्रभावित भएको भन्दै फिफाबाट निलम्बित भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित निकायबाट ठोस पहल प्रारम्भ नभएको उनीहरूले गुनासो समेत गरेका छन्। क्लबहरूले एन्फाको निर्वाचन तत्काल गर्न समेत माग अघि सारेका हुन्।
1: सन्तोष गन्धर्व, डडेलधुरामा थोपाई सिंचाईतर्फ किसानको आकर्षण।
2: बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपाई सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढ़ाउन सकिन्छ,
1: कम पानीमा पनि बढ़ी उत्पादन लिन सकिने। रिपोर्ट सँगै सालिकमा प्रतिविम्बित नेपालको संस्कृति र इतिहास, अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब थोपा सिंचाईको प्रसंग। जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोगी जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा छन्।
7: थोपा थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल।
8: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस शोभा सिंचाईको कार्यक्रम बापत योजना दियो। सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन, मैले बल्ब खोलिदियो, एटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मात्रै गरेर रोड कहाँ कुनै बोर्ड पाएको थिएन भने के गरेर हेर्दा हुन्छ। थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
7: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यावसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याब्दुर गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी।
9: अनि राम्रै फाइदा हुन्छ किनभने उहाँको अनुसार आएपछि मात्र किसानले चाहिँ डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
7: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अपनाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरो।
10: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
7: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालगंजमा जेएनजी आन्दोलनका क्रममा हटाइएका शालिग पुनस्थापित।
11: आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइ राख्नुपर्छ। हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्। यो चाहिँ एकदमै सराहनीय कार्य छ।
1: इतिहास र पहिचानका प्रतीक भएकाले जोगाउनु पर्ने स्थानीयको भनाई। रिपोर्ट शालिग जोगाउने जिम्मेवारी कसको? शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
13: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
14: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
13: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
15: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
16: कार्यक्रम साझा आवाज,
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोपाइटर मधुमाया जी, पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
13: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
15: पसिनाको सम्मान, समानताको अभियान,
16: कार्यक्रम साझा आवाज।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। नेपालमा सालेक मूर्ति संस्कृति र परम्परा धेरै पुरानो समृद्ध र धार्मिक आध्यात्मिक रूपमा गहिरो छ। जानकारहरूका विचार र विभिन्न अभिलेख अनुसार सालेकहरूलाई मात्र कलाको रूपमा नभई जीवित देवता आस्थाको प्रतीक र संस्कृति संरक्षणको माध्यम पनि मानिन्छ। लिच्छवी कालभन्दा अघिदेखि मल्लकाल शाहकाल आधुनिक समयसम्ममा आइपुग्दा देवी देवतादेखि राजा विभिन्न कालखण्डका राष्ट्रिय नायकका पनि सालेक बनाउने अभ्यास चलिरहेको छ। नेपालगंजमा भने विभिन्न आन्दोलनका कारण हटाइएका सालेक पुनः स्थापित गरिएको छ।
20: नेपालगंजका विभिन्न चोकहरूमा रहेका ऐतिहासिक व्यक्तित्वका सालेक आज स्थापित गरिएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइराला, जननेता गणेश मानसिंह, जननायक बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र शहीद सेतु विकका सालेक एकै दिन अनावरण गरिएको हो। जेएनजी आन्दोलनका क्रममा भदौ 23 र 24 गते तोडफोड गरिएका अधिकांश सालिकलाई नेपालगंज उपमहानगरपालिकाको अग्रसरतामा निर्माण गरी सम्बन्धित चोकमै पुनर्स्थापना गरिएको हो। नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले इतिहास र योगदानको सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको बताउनु भएको छ।
21: ऐतिहासिक रूपमा रहेका चौकहरूको पुनर्निर्माण सालिकहरूको अनावरण गरिएको छ र कुनै पनि इतिहासलाई हामीले मेटाउनु हुँदैन। यदि इतिहास हामीले मेटायौं भने अर्को पुस्ताले फेरि पनि इतिहास मेटाउँछ। त्यसकारण सबै ऐतिहासिक व्यक्तित्वहरूको चाहिँ संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो, विशेष गरी स्थानीय सरकारको दायित्व।
20: नेपालगंजको बीपी चोक, धम्बोजी अर्थात वीरेन्द्र चोक, पुष्पलाल चोक, सेतुविक चोक लगायतका स्थानमा सालिक अनावरण कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो। स्थानीयवासीले सालिक पुनर्स्थापनालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै अब यस्ता सार्वजनिक सम्पदाको संरक्षण, नियमित सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।
22: यो एउटा इतिहास हो, इतिहासको जगेर्ना गर्नुपर्छ, हामीले इतिहासबाट सिक्नुपर्छ। हिजोका जन आन्दोलनहरूले हामीलाई जुन खालको स्वतन्त्रता प्रदान गर्यो, जुन खालको बोल्ने हक अधिकारको बारेमा आवाज उठाउने जुन अधिकार प्राप्त गरेको छ, तिनीहरूको सम्मानका लागि आज यो चोकहरूमा उहाँहरूको सालिक अनावरण कार्यक्रम एकदमै राम्रो छ। यो जेएनजी आन्दोलन लगायतका विभिन्न आन्दोलनमा बाँके जिल्लामा रहेका विभिन्न हाम्रा सम्मानित व्यक्तित्वहरूको सालिकहरू तोडफोड गरिएको थियो, यसको संरक्षण गरेकोमा म नेपालगंजको महानगरपालिकालाई धन्यवाद दिन्छु। आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ। हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्। यो चाहिँ एकदमै सराहनीय कार्य छ।
20: नेपालगंजमा विगतमा विभिन्न सालिक स्थापनाका क्रममा बेला बेलामा विवाद हुने गरेको थियो। यसपटक सबै सालिक पुनर्स्थापनामा कुनै असन्तुष्टिका स्वर सुनिएनन्। इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिन र शहरको सौन्दर्य बढ़ाउन पनि सालिकको भूमिका महत्वपूर्ण हुने सेतुविक चोकमा भेटिएकाहरूले सुनाएका छन्।
23: आउँदा दिनहरूमा प्रत्येक नागरिकले संरक्षण र सम्वर्धनमा बलका साथ अगाडि बढ्नुपर्छ।
24: हाम्रो सन्ततिले गणेश मान कस्तो हुनुहुन्थ्यो, पुष्पलाल कस्तो हुनुहुन्थ्यो थाहै हुन्न, अगर उहाँको शालिगहरू हुन्न, उहाँको गरेको इतिहासहरू हाम्रो देशमा हुन्न भने त हामी आफ्नो सन्तानहरूलाई के भन्ने कि। त्यसकारण यो राष्ट्र धरोहरहरूलाई हामी सबै सम्पूर्ण देशवासीले जोगाउने पर्ने हो।
20: शहरका ऐतिहासिक स्थलहरूमा शालिगको पुनर्स्थापनाले नेपालगंजको इतिहास, राजनीतिक विरासत र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा नागरिक समाजका अगुवाहरूको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँके।
1: ऐतिहासिक सांस्कृतिक र धार्मिक महत्व बोकेका सालिकहरूको संरक्षणमा पर्याप्त चासो र लगानी हुन सकेको छैन। नियमित मरमत सम्भारको अभाव, शहरीकरण र तोडफोडका कारण धेरै सालिक जीर्ण बन्दै गइरहेका छन्। सालिकलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न सरकार, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको इतिहासविदहरू बताउँछन्। यसबारे हामीले इतिहासविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर जजमान गुरूङसँग कुराकानी गरेका छौं।
25: जुन ठाउँमा जुन व्यक्ति सुहाउँदो हुन्छ त्यो ठाउँमा उसको शालिग बनाउने हो। अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने, शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ। अहिले जसले पनि चाहिँ अब शालिग बनाउँदैछ राष्ट्रले पनि यो सहीद हो भनेर भनिदिन्छ, त्यसले चाहिँ नि कुन ठाउँमा कसको शालिग बनाउन दिने शालिग बनाउन नदिने त्यसो एउटा चाहिँ नि नियम बन्नुपर्छ चाहिँ यथा स्थानमा यथोचित व्यक्तिको शालिग बनाउनु पर्छ.
0: शालिग निर्माण गरिन्छ तर शालिग निर्माण भइहाल्यो भने पनि त्यसको जतन गर्ने त्यसको रेखदेखको कुरामा त्यति धेरै चासो दिएको जस्तो देखिन्न. खासमा यो किन भएको होला
25: अनि त्यसमा त अब सरकारले नै दन्द जस्तो अब चाहिँ पहिले पोखरामा यता पूर्व यता पृथ्वी राजमार्ग टुङ्गिने ठाउँमा चाइनाले एउटा चाहिँ आफ्नो अन्तिम पोइन्टको शिला पत्र राखेको छ त्यसलाई चाइनिज चोक चाइना चोक भन्थे अहिले चाइना चोक भन्ने बिस्तारै हरायो पृथ्वीनारायण शाहको शालिग राख्यो पृथ्वी चोक भने पृथ्वीनारायण शाहको भत्काएर अहिले लखन चोक भने तर लखन चोक भन्यो भने जनबोलीमा त्यसलाई पृथ्वी चोकै भन्छ अब सरकारले हटाउँछ तर फेरि राज्य चाहिँ लखन थापाको त्यहाँ राख्छ पृथ्वीनारायण शाहको त्यहाँ शालिग छैन यता अमरसिंह चोकमा अमरसिंह थापाको राखेको थियो सरकारले नै त्यहाँ हटायो तर पृथ्वी चोकमा जुन लखन थापाको चाहिँ शालिग छ त्यसलाई चाहिँ सरकारले हटाउन सक्दैन अस्तिको जेएनजी आन्दोलनमा हटाएको थियो फेरि ल्याएर राखेको छ अब त्यसरी सरकारले पनि नीति पनि स्पष्ट छैन नीति स्पष्ट हुनुपर्छ अब अहिले ठाउँ ठाउँमा फेरि चाहिँ श्रीमान महेन्द्रको श्रीमान वीरेन्द्रको शालिग चाहिँ बन्ने क्रममा चाहिँ छ पोहोर परारै हामीले चाहिँ पोखराको कुणरमा श्रीमान वीरेन्द्रको शालिग बनायो सुनौलो अहिले नेपालगंजमा चाहिँ श्रीमान वीरेन्द्रको बन्दैछ बनेपामा श्रीमान त्रिभुवनको बन्दैछ विराटनगरमा श्रीमान महेन्द्रको बन्दैछ यसरी बन्दै जनस्तरबाट नै बन्दैछ जनस्तरबाट अब भनेर जस्तो पृथ्वी विराटनगरमा महेन्द्र चोक भने अझ गान्धी चोक भन्न थाल्यो कहाँबाट आयो त्यो गान्धी चोक पृथ्वीनारायण शाहको शालिग फुटालेर के अरे श्रीमान महेन्द्रको शालिग फुटालेर त्यहाँ नै यथोचित स्थानमा यथोचित व्यक्तिको शालिग राख्नुपर्छ त्यसको संरक्षणको जुन जिम्मा स्थानीय जनतालाई दिएपछि त्यो सुरक्षित हुन्छ.
0: शालिग निर्माण गरिन्छ र त्यसको रेखदेखमा चाहिँ स्थानीय स्तरबाटै र सर्वसाधारणबाटै त्यसको बढ़ी महत्व हुनुपर्छ भन्दै गर्दाखेरि यो शालिगले चाहिँ हाम्रो इतिहास पौराणिक कथा र हाम्रो सांस्कृतिक धरोहरलाई चाहिँ कसरी बचाउँछ रहेछ.
25: जस्तो अब मनेपामा श्रीपा त्रिभुवनको शालिग बन्यो त्यो शालिग बन्दाखेरि जस्तो तेन्जिङ शेर्पा हिलारी सगरमाथा चढेर आयो नि सगरमाथा चढेर आएको कुराहरू त्यो बनेपाको बाटो आयो अब त्यस्तै किसिमको चाहिँ नि भयो. अब पृथ्वी राजमार्गको अन्तिम टुङ्गो पोखरामा अहिले चाइनिज चाइना चौक भन्थे अहिले त्यो हार आयो चाइना चौक भन्थे भन्ने कुरो मान्छेले बिर्से त्यहाँ पृथ्वीनारायण शाहको शालिग राखे पृथ्वी राजमार्गको अन्तिम टुङ्गोमा त्यसले पृथ्वी चोक भनेर यसरी भने अब विराटनगरमा महेन्द्र चोक भनेर राखे अब त्यस्तै किसिमको जस्तो अब सुर्खेत भनेको काला अब त्यो चाहिँ पानी भएको ठाउँ श्रीमान वीरेन्द्रको पालामा सदरमुखम सारेर त्यसको चाहिँ उजागर भयो वीरेन्द्र नगर भन्ने नाम राखे अब त्यो वीरेन्द्रको शालिग राखे त्यस्तै अब अहिले वीरगंज भनेको छ वीरगंज भनेको चाहिँ वीर शमशेरले स्थापना गरेको चन्द्र निगाहपुर भन्ने छ चन्द्र शमशेरले चाहिँ स्थापना गरेको र नेपालगंज भन्यो त्यो जंगबहादुरले स्थापना गरेको जंगगंज भनेर नेपालगंज भने नेपालको नाममा उसले चाहिँ सहर बसाले त्यस्तै ठाउँहरू छ नि जस्तै वीरेन्द्र नगर भनेर भनेको छ त्यसमा जसको योगदान छ त्यो व्यक्तिको शालिग त्यहाँ राख्ने हो.
1: एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु भएको छ. आज मात्रै रोल्पाका 2 महिलाको पहिरोमा परेर मृत्यु भएको छ. काठमाण्डुको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ. कर्णालीका मुख्यमन्त्री कडेलको राजीनामा आएको छ. एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 मुद्दे सहमति भएको छ. 5 प्रदेशमा संयुक्त सरकार मध्यस्थ गण्डकीमा थप परामर्श हुने भएको छ. डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ प्रस्थान गरेका छन्. प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन जारी रहेको छ. शालिग संरक्षणमा स्थानीयको चासो कम रहेको विज्ञको भनाई छ. र भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा ककरो जनता पार्टीको आन्दोलन फिर्ता भएको छ. 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग गरिएको छ. हौस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि साउन 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार. शुभरात्री.

0: सुनो, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
1: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोप राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9846071481 र 9803454415।
3: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 9857-42-624। बीए र बीएड को लागि 9841-29-657।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9862439390
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: गत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864221629 र 9841668251।

0: खानसान्दी छायाक्षेत्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855787573।
1: हाङसाङ्दी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 हाङसाङ्दी।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।

0: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार।

0: निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: भन्छा माया त अति गर्छस् है भेट्न भए पनि
1: हजुर
0: त्यसो भए भोलि बजार जा फर्सी भेट्न कतै भेट भइहाल्छ कि
1: हुन्छ
2: त्यसो भए भोलि बजार जान त कतै भेट भइहाल्छ कि
3: हामी पनि जान्छौँ न साथी।

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी, भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

त तिमीले रङ्गाएकी थियौ, तर के गर्नु तिम्रो सिउँद्वारा कहिले रङ्गाइदियो। अझै पनि तिमीलाई भेट्न खोज्ने यो पापी मन अनि देख्न खोज्ने पापी आँखा सक्रिय छन् माया।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: 10 बजे छ
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105 थुप्लो 4 आफ्नो ख्याल राख्नुस् है
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनिए सुना अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज आइतबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदिखोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत संगीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म गीत संगीत,
2: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदिखोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4
1: आज विक्रम सम्म 2083 साल साउन 10 गते आइतबार असार शुक्ल द्वादशी 26 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: सन्त्रासमा सरकारी कर्मचारी अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा। 24 महिनापछि दुई वाम फेरि एक ठाउँ। वाम लोकतान्त्रिक गठबन्धनको पनि प्रयास। सर्वोच्चका न्यायाधीशहरू विरूद्ध महाभियोगको तयारी। पीपीएको पर्खाईमा 281 जलविद्युत आयोजना लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको अनुसन्धान केन्द्र बन्दै गिद्ध संरक्षण रेस्टुरेन्ट शीर्षकको शुभ समाचार।
1: पूर्वी नवलप्रासीको कावस्यती नगरपालिका स्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेस्टुरेन्ट अहिले अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास हुँदै आएको छ। पशु उपचारमा प्रयोग हुने डाइफ्लोफेसन औषधिका कारण गिद्धको संरक्षण संख्या घट्न थालेपछि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले समुदाय संरक्षणकर्मी र सरकारवालाको सहकार्यमा सन् 2006 जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो। डाइक्लोफेनेकयुक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो। संरक्षणविद तथा जटायु रेस्टुरेन्टका संयोजक डीबी चौधरीले रेस्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको बताउनुभयो। नेपालमा पाइने 9 प्रजातिका गिद्ध मध्ये 8 प्रजातिका यहाँ अभिलेख भएका छन्। तीमध्ये 4 प्रजाति रैथाने हुन् भने अन्य 4 प्रजाति जाडोयाममा हिमाली क्षेत्रबाट बसाई सरेर आउने गरेका छन्। संयोजक चौधरीका अनुसार रेस्टुरेन्ट स्थापना भएपछि गिद्धको संख्या बढ़नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ। पहिला गिद्ध संरक्षणमा धेरैको चासो थिएन। अहिले गिद्ध प्रकृतिका लागि आवश्यक जीव भएको बुझाइ छ। स्थानीयवासी संरक्षण अभियानमा सक्रिय छन्। चौधरीले भन्नुभयो, एकै ठाउँमा धेरै गिद्धको अवलोकन गर्न पाइने नयाँ पर्यटकीय गन्तव्यको रूपमा जटायु रेस्टुरेन्ट रहेको संयोजक चौधरीले बताउनुभयो। वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधिमा एउटा फरक र नयाँ आयामका रूपमा जटायु रेस्टुरेन्ट विकास भएको र गिद्धका हरेक आनी बानी सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाईमा पर्न थालेको जटायुका कर्मचारी गेम नेपालीको भनाइरहेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कान्तिपुर दैनिकले सन्त्रासमा कर्मचारी शीर्षकमा खबर छापेको छ प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गरे यसअघि तत्कालीन प्रधानमन्त्रीले मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकामा 3 महीनाभन्दा बढ़ी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन् किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्णहरि पुष्कर यसअघि नै पक्राउ परिसकेकाले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्र लिए त्यसो त प्रधानमन्त्री शाहले नियुक्त भएको पहिलो दिन सचिवहरूलाई दिएको निर्देशनबाटै कर्मचारी वृत्त झस्किएको थियो अहिलेसम्म तपाईहरूले जनताका प्रतिनिधिको हितमा काम गर्नुभयो जनताको हितमा गर्नु भएन अब त्यस्तो नहोस् 13 चैतमा शपथ लगत्तै उनले कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए तपाईहरू लोकसेवा पास गरेर आउनु भएको छ अहिलेका मन्त्रीहरू पनि पढे लेखेका छन् तपाईहरूले हामीलाई नसिकाउनुहोला प्रधानमन्त्रीको भनाई उद्धत गर्दै एक सचिवले थप भने ऐन कानून देखाएर कामबाट पन्छिने र त्यही भनेर मन्त्रीलाई पढ़ाउने काम नगर्नुहोला ती सचिवका अनुसार कर्मचारी ऐन कानून र नियममा बाँधिएको हुन्छ र त्यसैलाई आधार बनाएर काम गर्नुपर्ने हुन्छ तर ऐन कानून नियम देखाउने कार्यलाई काम गर्न नचाहेको असहयोग गर्न खोजेको वा बहानाबाजी गरेको कर्मचारीप्रतिको नकारात्मक बुझाई प्रधानमन्त्रीमा देखिएको उनको भनाई छ ती सचिवका अनुसार प्रधानमन्त्रीले कडाईका साथ भनेको विषय थियो हाम्रो स्पीडसँग आफ्नो तालमेल मिलाउनुहोला नभए बाटो छोड्नुहोला कर्मचारीलाई झस्काउने निर्णय र व्यवहार उपशीर्षकमा केही बुँदाहरू छापिएका छन् 13 चैतमा शपथ लगत्तै प्रधानमन्त्रीद्वारा सचिवहरूलाई कड़ा निर्देशन विगतको परम्परा विपरीत प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहबाट मुख्य सचिव सुमन राज अर्यालको विदाई प्रस्तावित निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष अवधि पुगेका कर्मचारीलाई विदाईको प्रावधान प्रधानमन्त्रीलाई एसएमएस गरेको आरोपमा 21 जेठमा सचिव कृष्णहरि पुष्कर पक्राउ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहितका कर्मचारी प्रधानमन्त्री कार्यालयबाटै अख्तियारको नियन्त्रणमा यी केही मुद्दाहरू हुन् सन्त्रासमा कर्मचारी कान्तिपुर दैनिकमा छापिएको खबर हो यो
3: यस्तै प्रसंग आजको गोर्खा पत्र दैनिकमा पनि छापिएको छ सरूआमा सुशासन मन्त्री कदम अनलाइनबाटै भयो 200 कर्मचारीको सरूआ शीर्षकमा समाचार छ सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणाली मार्फत कर्मचारी सरूआ शुरू गरेको छ त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणाली मार्फत सरूआका लागि निवेदन दिएका छन् विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूआको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो यसको कार्यान्वयन अनलाइन सरूआ प्रणालीबाटै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिई शुरू भएको छ मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूआका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ अहिले औसतमा दैनिक 80 जना भन्दा बढ़ी कर्मचारीले अनलाइन प्रणालीबाटै सरूआका लागि निवेदन दिने गरेका छन् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आइरहेको छ यसैबीच सरकारले सबै सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवाग्राहीका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज भएको छ कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको जनाइएको छ पछिल्लो समयमा सेवाग्राही बिहान 9 बजेदेखि 10 बजेकै बीचमा सेवा लिन कार्यालय पुग्ने क्रम बढ़ेको छ यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 वटा विकल्प सहितको कार्यालय रोजे र सरूआका लागि कर्मचारीले निवेदन दिनुपर्ने व्यवस्था छ निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन् मन्त्रालयले 2 साता अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो। आजको गोर्खापत्र दैनिकमा अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा शीर्षकमा खबर छापिएको छ।
2: चौबीस महिनापछि दुई वाम एक ठाम, मध्याह दैनिकमा खबर छ। प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेपछि नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि सहकार्य गरेको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच पनि प्रदेशमा भागवण्डाको सहमति भयो। सुदूरपश्चिम प्रदेशबाट शुरू भएको कंग्रेस एमाले बीचको सत्ता खटपटले सातवटै प्रदेशमा हलचल आएको हो। प्रदेशको सत्ता सहकार्यबारे एमाले र नेकपा बीच तीन बुधे सहमति पत्रमा ओली र प्रचण्डले हस्ताक्षर गरेका हुन्। एमाले र नेकपा बीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भए पनि तत्काल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकार मध्ये कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने सहमति भएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए। शनिबार एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। उनले भने जस अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने र कर्णाली सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी ले गर्ने सहमतिमा हस्ताक्षर भएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति पत्रमा उल्लेख छ। यसअघि नेकपा बनाउने बेलाका मुख्य साक्षी एमालेका विष्णु प्रसाद पौडेल र नेकपाका वर्षमान पुन यो हस्ताक्षरमा पनि साक्षी छन्। प्रचण्डले श्रीलंका जानु अघि नै वर्षमानलाई जिम्मेवारी दिएका थिए भने एमालेका पौडेल थुनामुक्त भएपछि सक्रिय भएका थिए।
3: यसै प्रसंगमा आजको हिमालय टाइम्सले वाम लोकतान्त्रिक गठबन्धनको प्रयास संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा आधारभूत लक्ष्य शीर्षकमा समाचार छापेको छ। गत भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहपछि परिवर्तित राजनैतिक परिस्थितिबीच फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी पराजित राजनैतिक दलहरूले फेरि वाम लोकतान्त्रिक गठबन्धनको प्रयास थालेका छन्। मुख्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको कोषे ढुंगाको रूपमा रहेका 12 बुधे सम्झौताका पक्षधारहरूबीच वाम लोकतान्त्रिक गठबन्धनको प्रयास शुरू भएको हो। गठबन्धन प्रयासको अग्रसरता भने नेपाली कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। नेकपाले नेपाली कांग्रेस र नेकपा एमाले सहितका दलहरू मिलेर जाने विषयमा छलफल गरिरहेको छ। पछिल्ला केही दिन यता नेकपा एमाले र नेकपाका नेताहरूका सार्वजनिक अभिव्यक्ति पनि गठबन्धनको आवश्यकता लक्षित देखिएका छन्। यद्यपि नेपाली कांग्रेसका नेताहरूले भने वाम लोकतान्त्रिक गठबन्धनको विषयलाई लिएर अहिलेसम्म सार्वजनिक रूपमा बोलेका छैनन्। राजनैतिक दलहरूले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षालाई गठबन्धनको आधार बनाएका छन्। वर्तमान सरकार गठनको शुरूआतका लचिलो अभिव्यक्ति दिने गरेर भएका दाहाल पछिल्ला दिनहरूमा सरकारप्रति निकै आक्रामक ढंगले अभिव्यक्ति दिन थाल्नु भएको छ। सरकारप्रति आक्रोशपूर्ण ढंगले प्रस्तुत हुनुभएका दाहालले नै गठबन्धनको प्रयास थाल्नु भएको हो। आजको हिमालय टाइम्समा वाम लोकतान्त्रिक गठबन्धनको प्रयास शीर्षकमा खबर छ।
2: पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना, कान्तिपुर दैनिक खबर लेख्छ। करिब 16,500 मेगावट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा छन्। सर्वेक्षण अनुमति पत्र अध्ययनदेखि पीपीए

0: 3.0 मेगावटका 102 नदी प्रवाही, 5,276.30 मेगावटका 31 आयोजना अर्ध जलाशय युक्त, 1,491 मेगावट क्षमताका 2 जलाशय युक्त आयोजना छन्। पीपीएका लागि आवेदन दिएका मध्ये नदी प्रवाही 122 आयोजना छन्। यिनको क्षमता 1,874.88 मेगावट छ। 19 आयोजना अर्ध जलाशय युक्त छन्। यिनको क्षमता 1,548.29 मेगावट छ।
1: सर्वोच्चका न्यायाधीश विरूद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा हिमालय टाइम्सका खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सर्वोच्च अदालतका चारजना न्यायाधीश विरूद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गर्दा चौतर्फी प्रश्न उब्जिएका छन्। झण्डै दुई तिहाईको बहुमत प्राप्त रासोपा सरकारले सर्वोच्चमा चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेर अन्य वरिष्ठतम न्यायाधीशहरूलाई महाअभियोगको तयारी गरेपछि चौतर्फी प्रश्नहरू उब्जिएका छन्। प्रधान न्यायाधीश मनोज कुमार शर्माले चारजना न्यायाधीशका कारण कार्य सम्पादनमा अप्ठ्यारो परेको पटक पटक गुनासो गरेपछि रासोपाले महान्यायाधिवक्ता मार्फत महाअभियोग प्रस्ताव तयार पारेको खुलेको हो। यसैबीच महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र नहकुल सुवेदी विरूद्ध महाअभियोग प्रस्ताव तयार पारेको उच्च स्रोतको दावी छ। महान्यायाधिवक्ता कार्यालयका एकजना नायब महान्यायाधिवक्ताका अनुसार 68 जना सांसदको हस्ताक्षर सहित निष्पक्ष कार्य क्षमताको अभाव लगायतको कारण उल्लेख गरेर महाभियोगको प्रस्ताव तयारी अवस्थामा राखिएको छ। त्यसो त सरकारले प्रधान न्यायाधीशको रोल क्रममा रहेकी मल्ल सहित महाअभियोगको प्रस्तावमा नाम उल्लेख भएका सबै न्यायाधीश भन्दा तल्लो वरियताका मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त गरेपछि सर्वोच्च अदालतभित्रै न्यायाधीश बीच अघोषित गुटबन्दी भएको छ। आफूभन्दा तल्लो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि असन्तुष्ट वरिष्ठतम न्यायाधीश मल्ल लामो समय विदा बसेर अदालत फर्किनु भएको थियो। यसैबीच तीन संस्थाले प्रधान न्यायाधीश मनोज कुमार शर्माको नियुक्ति प्रति पनि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार सर्वोच्च अदालतका तीन वरिष्ठतम न्यायाधीश कार्यरत रहँदासम्म वरिष्ठताको स्थापित अभ्यासलाई छाडेर गरिएको नियुक्तिले न्यायिक प्रक्रियामाथि थप प्रश्न उठाएको छ। आजको हिमालय टाइम्समा सर्वोच्चका न्यायाधीश विरूद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा खबर छापिएको छ।
0: लघु वित्तको अधिकतम ब्याज दर 13.88% शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ। वाणिज्य बैंकहरूको आधार दर बेस रेट लगायत ओह्रालो लागेसँगै लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई पनि राहत भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजका लागि लघुवित्तहरूको कर्जाको अधिकतम ब्याज दर 13.88% कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 15.09% पुगेको लघुवित्तको अधिकतम ब्याज दर त्यस यता निरन्तर घट्दो क्रममा छ। गत आर्थिक वर्षको अन्तिम त्रैमास वैशाख असारमा 14.10% झरेको यो दर साउन देखि थप घटेर नयाँ बिन्दुमा आइपुगेको हो।
1: दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1,000 देखि 1,300 रूपियाँमा पाइने खसीको मासु अहिले 1,700 देखि 1,800 रूपियाँसम्म बिक्री भइरहेको छ। यस्तो मूल्य वृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको करिब 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्। आजको गोर्खापत्र दैनिकमा आकाशीय खसीको मासुको मूल्य शीर्षकमा खबर छापिएको छ।
2: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ।